0: मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधि द्वारा दात को सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञ द्वारा दात को चेक जाँच तथा परामर्श दिने,
1: दात खुल्ने, दात सफा गर्ने,
0: दात को एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दात लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दात को जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दात मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका 1 प्रहरी गेट सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605680, 98520165580 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1 संखुवा सभा।
0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 98433-47262,
0: 98-10-55-55-85
1: र वाट्सएप नम्बर 98520-28-646।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029575741

0: अनिके हेक्याङ मु लरि हेक्याङ आइनन थोसा सुरबानु निङवा केबक्पा बैंकिंग रे लाबो खोकुम मुक्तिनाथ विकास बैंक रे तेंछा आप लुंग चोगुवा मुक्तिनाथ विकास बैंक तेंछा बैंक ओमेन बैंक तेंछा ओ केत मापोंग
1: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
2: नमस्कार भाइ तुमलेतिर पो हिँडेको हौ म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
2: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको
3: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
4: खुसीको खबर खुसीको खबर खुसीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ फोन नम्बर 0295752 67 मोबाइल 97438 46084

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-6।
3: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 99520-160580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, संखुवा सभा।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
0: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: श्री हिमालय किरण पब्लिक क्याम्पस, खादवारी 7, नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस, खादवारी 7, नयाँ बजार, संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
0: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
9: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस, खादावारी नपा 7, नयाँ बजार, संखुवा सभा। फोन नम्बर 0295611065, 98421552564 98421926987 र 98520519906
10: विशेष गरी बिहान 10:08 सूर्यजुग 51:44 अवकरण 23:47 आज आनन्दादि युगमा मुद्गर युग रहेको छ। आजको दिन बिहानको समय 34:21 बिहान सूर्य उदय 5:17 जाँदा भयो। साँझ सूर्यास्त 7:01 जाँदा रहनेछ। आज स्मार्तहरूको योगिनी एकादशी व्रत लेखेको छ भनेको आज विशेष गरी स्मार्तहरूको एकादशी व्रत भोलि वैष्णवहरूको एकादशी व्रत भनेर पञ्चाङ्गले गरेको छ। यसको बारेमा हिजो पनि चर्चा गरे, भोलि पनि हामी चर्चा गर्ने भयो, आज पनि चर्चा गर्ने नै छौं कार्यक्रम भने एकदम ध्यान दिएर सुन्नुहोला। हामी यसको बारेमा पनि आज तपाईँलाई के हो त वास्तवमा यो कोही गुरुबाले भन्नुहुन्छ आज बस है एकादशी, म त आज बस्ने हो भन्नुहुन्छ, कोही भोलि तिथि नै छैन कसरी बस्ने, फेरि कोही भन्नुहुन्छ भोलि व्रत बस्नुपर्छ। यसको खास तात्पर्यको अर्थ चाहिँ मैले तपाईँलाई जानकारी हिजो अस्ति गराएँ, त्यसलाई दोहोऱ्याउनेछु। र अर्को कुरा वैष्णव र स्मार्तको अर्थमा थोरै छोटकरीमा तपाईँलाई जानकारी गराउँछु। तपाईँलाई पहिले यतिखेर पालो ग्रह गोचरको सूर्य यतिखेर मिथुन राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था यतिखेर मेष राशिमा रहेका छन्, मंगल ग्रह वृष राशिमा छन्, त्यस्तै गरेर बुध मिथुन राशिमा छन्, बृहस्पति कर्कट राशिमा रहेका छन् भने आजको दिनमा शुक्र सिंह राशिमा छन्, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। अब यो जानकारी सहित तपाईँलाई जानकारी गराउ, तपाईँका दिनले के भन्छन्, आजको दिन तपाईँको राशिफल कसरी व्यतीत हुन्छ, यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि लग्नमा चन्द्रमा असाध्य राम्रो छ, तर बाह्रौं शनि भनेको अलिकति साढे सातको पनि शनि छ, अलिअलि शनिले पनि कहिले काहीँ कामहरू रोकिदिन सक्छ, विशेष ध्यान दिनु, अन्यथा दिनमा सकारात्मक ऊर्जा आउने योग छ। लामो दीर्घ यात्राहरूमा पनि सहज हुन्छ, मन परेका व्यक्तिसँग भेटघाटको साथसाथमा नयाँ ठाउँको परिभ्रमण गर्ने युक्त छ। आमदामी भन्दा खर्च बढ़ी हुन्छ, पठन पाठनमा भने त्यति धेरै रुचि नबढ्ने युग देखिन्छ। गरेका काममा सकारात्मक ऊर्जा छ, सरकारी जागिरमा पदवृद्धि सर्वबढुवाको सम्भावना, राजनैतिक अवस्थामा पनि धेरै कुरामा सहज हुन्छ, पशु चौपायबाट मनज्ञ धनार्जन गर्न सकिने योग छ। कर्कट राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्नेछ, मान सम्मानमा पनि वृद्धि रहन्छ भने आँटेका ताकेका कामबाट सफलता हात पर्नेछ। राहुको दृष्टि आफ्नो राशिमा पर्दा केही काममा भने अलि असहज छ, आफ्नो स्वामी ग्रह एकादश हुँदाखेरि आमदामी पनि वृद्धि रहने योगहरू राशिमा संकेत देख्न सकिन्छ। राम्रो अवसरहरू जुट्ने युग देखिन्छ कन्या राशिको लागि, तर चोटपटकको भयहरू रहन सक्छ, अन्य काम गर्नमा असाध्य जाँगर चल्नेछ, उन्नति र प्रगतिको लागि पनि वातावरणहरू असाध्य राम्रो आजको राशिबाट संकेत ग्रहमा देख्न सकिन्छ।
11: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
12: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
11: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
12: सम्पर्क
11: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
12: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
1: तुला राशि
10: राशिफलमा यतिखेर तुला राशिको पाला परेको छ। आज तुला राशिको लागि दिनचर्या असाध्य सुखद छ। नयाँ ठाउँको भ्रमण गर्ने योग पनि रहन्छ। काममा असाध्य सहज हुँदा मन भने प्रसन्न रहने योग रहेको छ। वृश्चिक राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुन्छ। आजको दिन तपाईँको लागि मंगल ग्रह सप्तम स्थानमा आफ्नो स्वगृही भएर बसिरहेका छन्। आफ्नो राशिमा दृष्टि गर्दा आज उन्नति र प्रगतिमा पनि सहज हुन्छ, तर खानपिनमा विशेष ध्यान नदिए स्वास्थ्यले केही गडबडी भने गर्न सक्ने योग रहेको छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुन्छ। लामो दूरको यात्रामा सहज छ। आजको दिनलाई सकारात्मक ऊर्जामा लिन सकिने योग छ। आजको दिन पठन पाठनमा पनि असाध्य रुचि वृद्धि रहनेछ। धर्म कर्ममा पनि रुचि हुँदा मन पनि हर्षित रहनेछ। मान सम्मानमा वृद्धि हुन्छ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको योग राम्रो छ। लगानी सुरक्षित रहने योगहरू देख्न सकिन्छ भने मन परेका व्यक्तिहरूसँग भेटघाट पनि आजको राशिबाट संकेत ग्रहमा मकर राशिलाई देख्न सकिन्छ। कुम्भ राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक काममा सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुन्छ। आँटेका ताकेका कामबाट सकारात्मक ऊर्जाको साथसाथमा मान सम्मानमा वृद्धि हुन्छ। तर एउटा कुरा के हो भने अलिकति तपाईँले सावधानी नअपनाएको खण्डमा जुटवारको सामना पनि गर्नुपर्छ। आजको दिन अलिकति राहु र अन्तिम श्रेणी साथको प्रभाव पनि पर्न सक्छ है, तर दिन भने पराक्रमिक योगै देख्न सकिन्छ। र अन्त्यमा मीन राशिको लागि भने दैनिकी कामबाट सकारात्मक ऊर्जा आउने योग छ। तपाईँलाई साथीभाइको सल्लाह बमोजिम गरिएका कामबाट धेरै कुरामा सहज हुने खालको योग देखिन्छ। मन परेका व्यक्तिसँग भेटघाट हुनुका साथसाथमा लामो दूरको यात्राहरूबाट पनि सहज छ। धनस्थानको चन्द्रमाले वाणिज्य कर्म अनि कि शेयर बजारमा पनि मनज्ञ धन आर्जन गर्न सकिने योग रहेको छ।
11: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
13: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
11: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
13: सम्पर्क
11: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
13: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
14: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
15: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
14: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
15: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु। तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू यहाँबाट हामी तपाईँलाई जानकारी दिने प्रयासमा छौं। हामी हरेक दिन भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने र तपाईसँगका विशेष कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने प्रयास गरिरहेका छौं। 98453 97658 र 98142-73601 सम्पर्क पनि गर्न सक्नुहुन्छ। आज दुई चारवटा कमेन्ट पनि लिनु छ। कमेन्ट अरूमा होइन, एकादशी आज कि भोलि असाध्य विवादित छ। असाध्य क्या? न गुरुले भनेको मान्नु छ, न एउटा गुरुले भनेको मान्नु छ, अनि यता पनि सोधो, उता पनि सोधो, यता पनि सोधो, उता पनि सोधो, हा धेरैतिर सोध्ने, धेरैको चाहिँ यहाँ कमेन्ट आइरहेको छ, धेरैले चाहिँ म्यासेज गर्नुभएको छ, धेरैले चाहिँ के हुन्छ अरे यो मनमा दुविधा खेलाइरहनु भएको छ, धेरैले संकोच मानिरहनु भएको छ। वास्तविक के हो त, म यो एकादशीको बारेमा तपाईँलाई जानकारी गराउँछु। तर पाउनुहोस् है, आज एउटा थोरै एउटा कुरो भन्न मन लागेको छ। किनभने आज एकादशी भन्दा पहिले हामी काठमाडौँ भोलि भेट्ने भन्ने कुरा क्यान्सल भयो। हामी अब आउने मंगलबारको दिन भेट्छौं, 30 गते मंगलबार काठमाडौँमा भेट्ने कुरो भएको छ। भोलि शनिबारको विशेष कारणवश हामीले रोकेर 30 गते मंगलबारको दिन चाहिँ तपाईँहरूसँग भेट्ने तयारी गरिरहेका छौं। त्यसो भएको हुँदा तपाई र मेरो भेट शनिबार नहुने भयो। जतिले पनि कार्यक्रम सुन्नु भएको छ हामी फेसबुकमा पनि राखौँला, अनि जो जसको फोन नम्बर हामीसँग छ, जसले हामीलाई फोन नम्बर दिएर गुरुदेव म पनि आउँछु भेट्नलाई भन्नुभएको छ, उहाँहरूको लागि फोनबाटै पनि आजै जानकारी गराउँछौ, उहाँहरूलाई भोलि दुःख दिँदैनौ। जसले फोन नगरिकन बस्ने तयारी गर्नुभएको थियो उहाँहरूको लागि भने हामी 30 गते नै हो, ध्यान दिनुहोला। त्यही भएर मैले भन्छु फोन गर्ने गर्नु, कम्तीमा फोन गरेर नाम टिपाउनु भएको भए हामी तपाईँको नम्बरमा फोन गरेर हामी शनिबार नआउने भयौं, मंगलबारको दिन चाहिँ भेटौँ है भनेर हामी खबर गर्न सजिलो हुन्थ्यो। यति कुराको जानकारी गराएँ, विशेष कारणवश हो, रोकिएको होइन, दिन सरेको है, फेरि काठमाडौँमा आउँदै नआउने होइन, दिन मात्रै सरेको हो। त्यसो भएको हुँदा तपाईँ र मेरो भेट त्यसरी रहन सक्छ। हामी प्रत्यक्ष रूपमा एकादशीको बारेमा तपाईँलाई सिधा चर्चा गर्छु। जसले जे जे सुके भने पनि ग्रन्थ पढ्नुपर्छ, ग्रन्थ पढेपछि थाहा हुन्छ के नियम कसरी सही हो वा कसरी गलत हो भन्ने कुरामा। जसले चाहिँ शास्त्रै पढ्दैन अनि उसको पछि लगाएर पनि हुँदैन, मैले धेरैचोटि भन्ने गरेको छु, दशमी युक्त एकादशी चाहिँ नलिएको राम्रो। अनि हामी त शैव हो नि, शैव पनि वैष्णव हो, स्मार त के त अर्को छलफल छ। अब फेरि स्मारतहरू भनेको पुराणलाई विश्वास र आधार मान्नेवाला है ग्रन्थ, स्मारतहरू पुराण इतिहास स्मृतिहरूलाई विश्वास गर्नेले है स्मारत भनिन्छ। हामी त वैदिक हो त, वेदोक्तमा हामी आधारित हुनुपर्छ, हामी भगवानको भक्त होइनौ। तपाईँ रामको भक्त हो भने भोलि एकादशी मान्नुहोस् भनेको, भोलि भनेको शनिबार 27 गते। तपाईँ कृष्णको भक्त हो भने भोलि मान्नुहोस्, तपाईँ शिवको भक्त हो भने भोलि मान्नुहोस्। भक्तै पनि होइन खै भन्ने हो भने आज लिनुहोस्। अब मलाई धेरै भन्न गाह्रो भयो, ए गुरु कुन दिन एकादशी छ, यहाँ त दुई दिन भन्छन् त गाउँतिर, एकादशी तिथि आज हो खासमा। तर यो हामीलाई सोध्नुपर्ने, पात्रोमा हेर्नुपर्ने आधार के हो भने घडी बढी छ कि छैन, तिथि घडबडी छ कि छैन भन्ने कुरामा हेर्नलाई चाहिँ पात्रो बनेको हो र हामीले पढेको त्यही भएर हो।

द्वादशी छ भने उपास्नु भनेर शास्त्रमा लेख्छ क्या शास्त्रले, के अरे एकादशी सहितको द्वादशी उपास्नु भन्छ, तर दशमी सहितको एकादशी भयो भने न उपास्नु है, तँ राम्रो होइन, तँ त्याग दिनु है भन्छ शास्त्रले। भन्न खोजेको यसपालिको के भयो, दशमी सहितको एकादशी भयो आज, आज बिहान अघिसम्म भनेको 2:53 भनेको लगभग 3 बजेसम्म दशमी तिथि भएकाले यसलाई अशुभ मानेको शास्त्रले, अरू केही होइन। यो कोही वैष्णव भन्छन्, कोही शैवी भन्छन्, म त गणपति भन्छन्, कोही त म शाक्त भन्छन्, कोही म त रामानन्दी हो नि हजुर, म त निम्मार्गी हो नि, म त श्री वैष्णव हो नि, आमा जसले सुके जे सुके भने पनि एकादशी बोलि हो, बुझ्नुभयो कि भएन। फेरि आज पनि छ है, उपास्न मन लाग्छ नि उपास्नु, तर शास्त्रीय मान्यतामा जाने हो भने भोलि हो। तपाईँ वेदलाई, रामलाई, कृष्णलाई, शिवलाई, देवीलाई विश्वास गर्नुहुन्छ भने भोलि हो, होइन म त देखावटी हो भने जहिले भारे नि भयो। बुझिसक्यो कुरो, ठ्याक्कै कुरो बुझ्नुभयो कि बुझ्नु भएन? फेरि गुरु पनि वैष्णव हो कि क्या हो, वैष्णवको मात्रै चर्चा गर्छ भन्नुहोला, तपाईँ सबैजना वैष्णव हो क्या? कुरो त्यसो हो, के बुझ्नुभयो? तपाईँ भनेको रेडियो सुन्ने, नेपालमा जन्मिने, भगवानलाई विश्वास गर्ने, राम र कृष्णलाई माया गर्ने सबै वैष्णव हो। कोही मन्त्र सुनेर दीक्षित हुनुभएको छ, कोही मन्त्र नसुने पनि कहिले काहीँ हरे राम हरे राम राम राम हरे हरे हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, यो मन्त्र जप गर्ने मान्छे सबै वैष्णव हो। ओम नमो भगवते वासुदेवाय जप गर्ने मान्छे सबै वैष्णव हो, हामी सबै वैष्णव हो क्या हजुर। वैष्णव भनेको शुद्ध, एकादशीको व्रत कसले लिन्छ? वैष्णवले मात्र लिन्छन्। ल अब फेरि कुरो जुदाइदिए मैले जा, अब बुझ्नुभयो? एकादशीको व्रत कसले लिन्छन्? वैष्णव जसले लिन्छन्। को रहेछ वैष्णव? किन सोध्या मलाई प्रश्न भन्दा, अब तपाईँ वैष्णव बोल्नुभयो किनकि तपाईँ एकादशीको उपासक हो, एकादशी उपासक गर्ने मान्छे सबै वैष्णव हो, त्यही भएर भोलि उपासना गर्नु है। हाम्रो शास्त्र कहिले काहीँ एकदम क्या मान्छेलाई बाजो गराइदिने काम गर्छ क्या, यो बाजो गराउनु पर्छ कहिले काहीँ, मान्छेको विद्वता थाहा हुन्छ, कसले कति अध्ययन गरेर कहाँ खोजेर के ल्याएछ भनेको थाहा हुन्छ। सामान्य पात्र हेर्दाखेरि आज पनि छ भोलि पनि छ जहिले बारे पनि हुन्छ भन्ने ब्राह्मण पनि हुनुहुन्छ गाउँमा होइन। अब यो यसो भित्री रहस्य कुरा थाहा नहुने मान्छेलाई त के थाहा छ, आज पनि लेखाएको छ पात्रमा, भोलि पनि लेखाएको छ, आज बारे पनि हुन्छ भोलि बारे पनि हुन्छ, बाह्र न बाह्र भनिदिने मान्छे पनि छन् होइन। दुई दिन लेखिनुको मतलब के हो भन्ने कुरा पनि हुन्छ। जुन दिन दुई दिन एकादशी लेखिन्छ त्यसको अगाडिपट्टिको दशमी तिथि 55 घडीभन्दा कम छ, हेर्नुहोला गुरुवारले पनि पात्र पल्टाउनु होला, तपाईँहरूले पनि घरमा पात्र छ भने पल्टाउनु होला हरेक चोटि। जुन दिन दुईटा एकादशी पर्यो बुझ्नुहोस् दशमी तिथि 55 घडी छ क्या, अनि शास्त्रको नियम हो नि हजुर यो त होइन। त्यसो भएकाले एकादशी भोलि शनिबार 27 गते उपास्नु होला, हामी भोलि 27 गते भेट्ने है काठमाडौँ भनेको मिलेन एकादशीको दिन। हामी तपाईँलाई 30 गते मंगलबारको दिन भेट्छौ है, 30 गते मंगलबार गणेशको बार पनि हो, चिनाहरण पनि राम्रै हुन्छ, त्यो दिन भेट्ने तयारी गरिरहेका छौँ। तपाईँ जहाँबाट सुन्दै हुनुहुन्छ भोलि शनिबार आउने तयारी गर्दै हुनुहुन्थ्यो भने बुढो एकचोटि फोन गर्नु क्या, हामी तपाईँलाई जानकारी गराउँछौ नि त है। एउटा कमेन्ट आएको छ, जय श्री राधे गुरु, म तनहुँदेखि पावर एफएम सुन्दैछु। गुरु सपनामा मरेको व्यक्ति देखिनु अनि पानीको कुवा देखिनु र कुवामा पानी नभई सेतो दुध देखिनु के कस्तो संकेत हो गुरु? राधे राधे। सपनामा मरेको व्यक्ति देखिनु त्यस्तो धेरै अशुभ होइन, तर त्यो व्यक्तिलाई केही आवश्यक परेको हुन्छ, आफ्नै मान्छे हो भने यसो केही दान दक्षिणाहरू, अब पर्सि आउँदैछ 30 गते औँसीको दिन, यसो केही दान दक्षिणा गरिदिनु होला राम्रै हुन्छ। अब कुवा देखिनु पानी देखिनु राम्रो लक्षण हो, तर कुवामा दूध देखिनु घरमा झगडाको संकेत हो, झगडा हुन सक्छ। अब त दूध पनि फेरि पछि कस्तो भयो, त दूध देखिसकेपछि पछि सङ्लो भयो कि भएन, त्यसलाई कसैले भत्काइदियो कि भत्काइदिएन, के

0: देखियो सबै कुरा हुन्छ। विस्तृत रूपमा जानकारीको लागि नम्बरमा पनि फोन गर्नुभयो भने अझ धेरै कुरामा राम्रो हुन्छ है। ल, हामी यतिखेर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। तपाईँहरूलाई हामीले जानकारी दिइरहेका छौं कि तपाईँको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयास गर्यौं। सनातन रेडियो नेटवर्कमा खासै कमेन्टहरू छैनन्। तपाईँले हामीलाई प्रत्यक्ष रूपमा भूत भविष्य अनि आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू हामी तपाईँलाई दिने एउटा प्रयास गरिरहन्छौ। हामी तपाईँसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास तपाईँसँग छ हाम्रो। यतिखेर हामी प्रत्यक्ष रूपमा सनातन रेडियो नेटवर्क हुँदै नेपालमा विभिन्न रेडियो स्टेशनहरूबाट कार्यक्रम एकैसाथमा प्रसारण गरिरहेका छौं। तपाईँलाई कुनै पनि जन्मतिथि चाहिएको छ, तपाईँ जन्मेको गते त थाहा छ तर जन्मोत्सव पूजा गर्दाखेरि कहिले गर्ने होला भन्ने थाहा भएन, राशि थाहा भएन, नाम थाहा भएन, मिति र समय सबै थाहा छ भने फोन गर्नुहोला। अनि चिन्हहरू बनाउनु परेको छ, चिन्हहरू हेराउनु परेको छ भने पनि सम्पर्कमा रहनुहोला। अनि हामीसँग सिधा सम्पर्कमा रहेर भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान पनि तपाईँ लिन सक्नुहुनेछ। हरेक दिन हामी 8 बजेबाट 9 बजेसम्म नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हामी तपाईँसँगै रहन्छौ र तपाईँसँग भएका विशेष जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहन्छौ। 98453 97 658 र 98142-73-601 हामी तपाईसँग प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयासमा लागिरहन्छौ। आजको लागि कार्यक्रमको यतिखेर हामी लगभग मध्यभागमा छौं। भोलि पनि 8 बजे उपस्थित हुन्छौ। आजको लागि एकैछिन छोटो विश्रामको पालो भएको छ। विश्रामपछि उपस्थित भएर तपाईँसँग फोनमा प्रत्यक्ष कुराकानी गर्ने नै छौ। यतिखेर भने छोटो विश्राम।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
2: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 658 98142-73-601
3: सङ्गीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: तपाईँमा भएका विभिन्न जति धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी म तपाईँहरूलाई दिने एउटा प्रयास गरिरहेको छु। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँहरूसँग भएका विभिन्न जानकारी र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारीहरू दिने प्रयासमा लागिरहेको छु। कोही जिज्ञासु हुनुहुन्छ? राधेश्याम हजुर, राधेश्याम। कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म खोटाङबाट रञ्जना राई।
0: रञ्जनाजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ खोटाङमा?
1: रेडियो खोटाङबाट गुरु।
0: कुन ठाउँमा हुनुहुन्छ तपाईँले?
1: अहिले म खोटाङ, यता खोटाङ बजार छेउ इन्डियन पोखरी।
0: कार्यक्रम दैनिक रूपमा सुन्नुहुन्छ होइन रेडियोबाट?
1: हजुर गुरु।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: मेरो छोरीको बारेमा गुरु।
0: छोरीको साल महिना गते समय भन्नु त?
1: 2073 साल असोजको 27 गते 2000 बिहानको 10:30 जिल्ला उदयपुर।
0: कुन ठाउँ भयो उदयपुरमा? गाईघाट बोक्से हस्पिटल होइन? यहाँबाट हेर्दाखेरि 2073 सालको असोजको 27 गते बिहिबार 10:30 राशिको नाम छोरा कि छोरी भन्नुभयो? छोरी हो भने 27 नक्षत्रको चौथो पावबाट नाम जुर्छ। सुबाट सुशीला नाम आउँछ, कुम्भ राशि हुन्छ, द्वादशीको दिनमा जन्म भएको देखिन्छ। लग्न वृश्चिक छ, असाध्य एकोरी भेडी जिद्दी जिद्दी जिद्दी काही नभएको 12 वर्षसम्म ग्रह छ। 12 वर्षमा के छ अरे? राहु भन्ने ग्रह छ। पढाइमा असाध्य कमजोरी हुन्छ, फेरि रातभरि बोल्ने, झस्किने, उठेर हिँड्न खोज्ने है। यो काल सर्प एक परेको छ हजुर, काल सर्प एकको शान्ति गर्नु। आमालाई त चिसोले सतायो नि हजुर, आमा र बुवाको पनि सम्बन्ध राम्रो देखिँदैन। के भयो, के भएर कुरो मिल्दैन त? अर्कै कुरो देखिन्छ यहाँ, मैले धेरै कुरा भनिनँ, एकदम सावधानी हुनु। छोरीको कालस्वरूप एक परिया छ, भोलि अर्को बिहे नहोस् है। ग्रहलाई विशेष गरी शान्तिहरू गर्ने, पूजापाठहरू गर्ने काम गर्नु, नागपाशन्त्रहरू धारण गराइहाल्नु तुरन्तै, र राहुको शान्ति गराउनु होइन, अरू केही गर्नु परेन। कालस्वरूपको शान्ति चाहिँ एक महिनामा जम्मा 2 दिन मात्रै गर्न मिल्छ, यो पञ्चमी पारेर। यसको लागि चाहिँ अब तयारी गर्नु, अब अहिले भन्ने बित्तिकै नहुन सक्छ होइन, यो साउन महिनामा यसपालि हुँदैन, भदौमा हुन्छ है। अरू के छ विशेष?
1: पढाइ कस्तो हुन्छ?
0: पढाइको लागि त्यस्तो नराम्रो छैन, पढाइको लागि राम्रै छ, ठिक छ ग्रहहरू। राहुको शान्ति गरेको खण्डमा नगरे पढाइ बिग्रिन्छ। अलि एकवरी हो अलिक यो कालसर्पको एउटा बुटीहरू लगाइदिनु होला तुरुन्तै, अनि अरू सल्लाह गर्दै गर्नु है। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने एउटा प्रयास गरिरहन्छौ। हामी 98453 97658 र 98142 73601 सिधा सम्पर्कमा भने तपाईँ हामी रहन सक्छौ। हामी हरेक दिन तपाईँलाई पनि जानकारी दिँदै हामी अगाडि बढ्ने प्रयास गरिरहेका छौं। 98453 97658 र 98142 73601 सिधा सम्पर्कमा कोही आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: डोटीबाट
0: हजुरको शुभ नाम?
2: राजस्थान।
0: राजेशजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: म हाम्रो गथेबाट सनातन रेडियो नेटवर्क कार्य सुनिरहेको थिएँ गुरु।
0: अहिले कसको बारेमा चाहनुहुन्छ?
2: चाहन्छु
0: कसले भनौँ तपाईँलाई सनातन रेडियो नेटवर्कमा ज्योतिष दर्पण कार्यक्रम आउँछ अरे भनेर?
2: मैले भेटाएको,
0: सुन्दै सुन्दै भेटाउनु भएको?
2: हजुर।
0: भन्नु त, साल महिना गते समय?
2: 2062 असोज महिनाको 12 गते
0: 2:20 दिउँसो कुन जिल्लामा भयो जन्म?
2: बझाङ।
0: बझाङको मान्छे तपाईँ? अहिले कहाँ हुनुहुन्छ? तपाईँको लागि यहाँबाट के देखिन्छ भने, ठ्याक्कै हेर्दाखेरि चाहिँ ग्रहमा तृतीय नक्षत्रको चौथो पावबाट डाबाट डालको मार नाम आउँछ। नाम के हेर्ने गर्नु भएको छ अहिलेसम्म? हजुर, डाबाटे हो होइन, कर्कट राशि हुन्छ। अहिले तपाईँको उमेरमा 21 वर्षको उमेरमा हुनुहुन्छ। अहिले जस्तो 21 वर्षमा नराम्रो ग्रहहरू छैन, पढाइमा राम्रै छ, चन्द्रमा 8 परेको रहेछ। चन्द्रमा 8 पर्नु, सूर्य ग्रहण योग लाग्नु, घरमा एकजना कोही अकालमा मृत्यु भएको दोस्त को छ भन्नु त? हजुरबुवाको आइतबार पूर्णिमा व्रत बस्नु भयो भने धेरै राम्रो हुन्छ। र महामृत्युञ्जय जपहरू गराउनु, सूर्य ग्रहण योगहरूको शान्तिहरू गराउनु, सूर्य ग्रहण योगको पूजा पाठहरू गराउनु, धेरै कुरामा राम्रो हुन्छ है त। पढाइको लागि चाहिँ टेक्निकल क्षेत्रमा मंगल एकदम राम्रो छ। मंगलले टेक्निकल क्षेत्रमा इन्जिनियर क्षेत्रमा धेरै कुरामा राम्रो देखिन्छ है।
2: टेक्निकल लाइनतिर नै गइरहेको छु।
0: राम्रो छ, तर तर मैले भने त सूर्य ग्रहण योगले कहिले काहीँ बिगारिन सक्छ कि।
2: हजुर, अनि वैवाहिक जीवनतिर कस्तो छ? प्रेम क्षेत्रतिर?
0: हजुर हजुर,
2: प्रेम अनि वैवाहिक जीवनतिर कस्तो छ?
0: प्रेमको लागि ठिकै छ, नराम्रो छैन। अब त कति कुराहरू दुईजनाकै हेराउनु पनि पर्ने हुन सक्छ होइन। यहाँबाट त्यस्तो नराम्रो ग्रहहरू छैनन्। शान्ति गर्नुपर्ने, सामान्य सूर्य ग्रहण योगको शान्ति गर्ने। चन्द्रमा 8 छ, 8 चन्द्रमाले कहिलेकाहीँ मान्छेलाई एकदम धेरै कुरामा चाहिँ बिगारिदिन सक्छ। त्यसो भएको हुँदा ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्नु होला, धेरै कुरामा राम्रो हुन्छ है। पाँच अङ्क, पाँच अङ्क राम्रो, पूर्व दिशा राम्रो, रातो रंग राम्रो हुन्छ। अहिले छुट्टिन्छ है। राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हुनुहुन्थ्यो। हामी प्रत्यक्ष रूपमा तपाईँसँग जोडिन्छौ र तपाईँसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने एउटा प्रयासमा हामी लागिरहेका छौं। नेपालभरबाट कार्यक्रम सुनिरहनु भएको छ, मलाई अहिले भर्खरै एउटा कुरो जानकारी प्राप्त भएको छ, नाम खुलाइन, हाम्रो क्षेत्रमा तपाईँको कार्यक्रम धेरैले सुन्नुहुन्छ भन्दा म्यासेज गरिरहनु भएको छ है। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयास गर्छौं। शिखाजीले कमेन्ट गर्नु भएको छ, गुरु सनातन रेडियोमा पठाएको कमेन्टबाट चाहिँ आफ्नो बारेमा हेराउन कुन कुन बार मिल्छ, कृपया बताइदिनु गुरु भन्नुभएको छ। अब अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ भने ध्यान दिनुहोला, हरेक दिन सनातन रेडियो नेटवर्कमा कार्यक्रम सुन्नुहुन्छ भने तपाईँको पालो अवश्य मेवा आउँछ। अहिले भनेर थाहा चाहिँ हुँदैन होइन, तपाईँले के गर्नु पर्यो, कार्यक्रममा सुन्नु पर्यो। कार्यक्रम सुनेपछि कुन दिन भन्छ ठ्याक्क त्यहाँदेखि कमेन्ट गरिहाल्नु पर्यो क्या। कुरो त्यसो, अब तपाईँलाई यही बार चाहिँ कमेन्ट पढ्ने भनेर, कमेन्टबाट तपाईँको चिना हेर्ने भनेर छैन हाम्रो होइन। तर तपाईँले फोन गर्नु भन्दा पनि, तपाईँलाई फोन गर्नु भएन अनि कमेन्ट गर्नु भन्दा पनि, अब कुन दिन भन्दा फिक्स हुँदैन। कार्यक्रम दैनिक रूपमा जसले सुन्छ उसले थाहा पाइहाल्नुहुन्छ, सनातन रेडियो नेटवर्कमा कमेन्ट आफूको पालो आज है भनिदिएपछि ठ्याक्क कमेन्ट गर्नुलाई भइहाल्छ। अर्को कमेन्ट छ, गुरु जय श्री राधे राधे, म भोजपुर जिल्ला आमचोक गाउँपालिकाबाट सनातन रेडियो सुन्दैछु। सपनामा हात्ती अनि गाई गोरु देखे के होला, संकेत होला, बताइदिनु भयो आवाज राम्रो हो, लक्षण कामहरू भन्न सक्छ, शुभ लक्षण है। जय श्री राधे गुरु, म खोटाङदेखि रेडियो खोटाङ सुन्दैछु। गुरु सपनामा जहिले मेरो एउटा चप्पल हराउँछ गुरु, के हुन्छ भनिदिनु भयो, भनिदिनु न गुरु। जय श्री राधे, कुन ठाउँमा हराएको भन्ने कुरा भर पर्छ, चप्पल हराउनु शुभ चाहिँ होइन है। यति भने आज कमेन्ट तर्फ हामी अब धेरै गएनौ, कमेन्टहरू धेरै छैन। हामीले आजलाई म्यासेजहरू पनि हेरिरहेका छौँ, म्यासेज पनि धेरै छैनन्। आज विशेष गरी एकादशीको बारेमा धेरैको जिज्ञासा चाहिँ थियो, त्यो जिज्ञासाको समस्याको समाधान हामीले पक्कै पनि गरेको जस्तो लाग्छ। तपाईँले कति बुझ्नुभयो, बुझ्नु भएन भने अझ धेरै तपाईँहरूले हामीसँग सम्पर्कमा रहेर कुराकानी पनि गर्न सक्नुहुनेछ। अहिले कोही जिज्ञासु लाइनमा आइसक्नु भएको, इसारा प्राप्त भइरहेको छ मलाई। राधेश्याम हजुर, ए प्रभु भगवान,
3: नमस्ते।
0: राधे राधे।
3: राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ अहिले तपाईँ?
3: दार्जुलादेखि।
0: हजुरको शुभ नाम?
3: वीरेन्द्र रानी।
0: वीरेन्द्रजी, पाँचचोटि जय श्री राम भनिदिनु त, पाँचचोटि गनी गनी।
3: जय श्री राम, जय श्री राम, जय श्री राम, जय श्री राम, जय श्री राम।
0: मैले तपाईँलाई किन यो जय श्री राम भन्न लाएँ पाँचचोटि? तपाईँले सबैभन्दा पहिले हेलो भन्नुभयो क्या, हेलो भन्ने शब्दले जय श्री राम, जय श्री राम, जय श्री राम, जय श्री राम, जय श्री राम गरेपछि पाप कटिन्छ के, बुझ्नुभयो? अहिले कार्यक्रममा आउनु भएको छ, कुन रेडियोमा कार्यक्रम सुन्नु भएको छ हजुर? अहिले
3: रेडियो बैतडी।
0: रेडियो बैतडीबाट?
3: हजुर।
0: अनि अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
3: आफ्नै।
0: आफ्नो साल महिना गते समय भनिदिनु त।
3: 2068 साल। 13 गते सोमबार।
0: हजुर।
3: 8:15 बिहान।
0: अनि के बजाउ हजुर?
3: बझाङ।
0: बझाङ जिल्लामा?
3: हजुर।
0: कसको हो यो?
3: आफ्नै।
0: बझाङ जिल्लामा आफ्नै हो है?
3: हजुर।
0: 68 सालको असारको 13 गते 8:15 भरणी नक्षत्रको तेस्रो पावमा नाम जोडिएको छ। लेबाट नाम आउँछ, लेखनाथ हो। मेष राशि नै हेर्ने गर्नुभएको छ?
3: हजुर।
0: दाहिने हात दुखिरहेको छ अहिले, आज भोलि दाहिनेपट्टिको हात अलिकति दुख्ने पोल्ने केही भएको छैन भनेर सोधेको मैले? भएको छ है। 7:30 दाहिने हातमा परेको छ, ध्यान दिनुहोला, भोलि भाँचिने पनि सक्छ। 7:30 लाग्यो बेला त्यो हातले गरेका कामहरू राम्रो नहुन पनि सक्छन्, अङ्गारेको पर्यो। दाजुभाइ एउटा खेर गएका बितेका को छन् थाहा पाउनुहुन्छ? हजुर। त्यही त छ त छ, को थाहा पाउनुहुन्छ भनेको? थाहा छ भने थाहा छ भन्नु न।
3: छैन।
0: भर्खरै थाहा छ अरे, भर्खर छैन। उता उता कसले तपाईँलाई सिकाइरहेको छ? उहाँलाई फोन दिनु न। ए हजुर। ए प्रभु। ए उहाँको फोन डिस्कनेक्ट भएको छ। उहाँको सामान्यतया ग्रहहरूमा दोषहरू सामान्य छन्, त्यस्तो आर्थिनु पर्ने ग्रहहरू छैन है। 18 वर्षमा ठिकै छ, 18 वर्षपछि सङ्कटहरू चल्नेछन्। अङ्गारेको शान्ति गर्ने, मंगलबारको व्रत बस्ने गर्नुभयो भने राम्रै हुन्छ। फेरि कोही जिज्ञासु लाइनमा आइदेखेर आइसक्नु भएको, इसारा प्राप्त भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे। हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ? कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँ यतिखेर? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
4: मेरो छोराको बारेमा।
0: छोराको साल महिना गते समय भनिदिनु छ?
4: 2037 साल।
0: कति?
4: 2037 साल।
0: सत्री कि सत्तरी?
4: 37 साल।
0: 7 र 0?
4: हजुर।
0: 7 र 0 त अनि 70 भन्नु न हो, कस्तो शब्द हो गाँठे है, उताको भाषा होला। कुन महिना भयो जन्म?
4: असार महिनाको 8 गते।
0: के बार भएको जन्म हो?
4: शनिबार।
0: कति बजे?
4: बिहान 6:30।
0: कुन जिल्लामा?
4: दार्चुला जिल्लामा।
0: कति साल अरे फेरि भन्नु त एकचोटि?
4: 2037 साल।
0: 70 भन्नु त एकचोटि, मैले सिकाउँदाखेरि?
4: 37 साल।
0: 8 गते 6:30 बिहान राशिको नाम छोरी हो?
4: छोरा हो।
0: छोरा। नो अक्षरबाट नाम आउँछ, नोबेल नाम राख्नु, वृश्चिक राशि हुन्छ, चतुर्दशी पूर्णिमाको अगाडि दिनमा जन्म भएको छ, राम्रै हो। लग्नमा सूर्य बुध बृहस्पति राजयोग परेको छ, लग्नमा बृहस्पति असाध्य राम्रो, असाध्य भाग्यमानी छोरो छ, धेरै कुरामा राम्रो छ। बुवाले रिसालु हो, अलिक बढी रिसाउनुहुन्छ, अरू सब ठिक छ त घरमा, परिवारमा राम्रै छ, पढाइ लेखाइ राम्रो। अब बच्चा हो, कहिले काहीँ अलिकति पढाइमा कमजोरी हुन सक्ला, तर त्यस्तो ग्रहले बिगार्ने खालको छैन। विद्यास्थानमा चाहिँ राहु छ, यो राहुको अझ शान्ति गर्नुभयो भने अझ पढाइहरूमा धेरै कुरामा राम्रो हुने खालको योग आयो है। अब शान्ति गर्न यो महिनामा भएन, असार गइहालो, साउनमा यसपालि राम्रो छैन, भदौ महिना लागेपछि एकचोटि सम्पर्क गर्नुहोला, हामी जानकारी गराउँछौँ यति गति गर्नुहोला भनेर है। बुझ्नुभयो? अरू केही? आमा बुवासँगको सम्बन्ध राम्रो छ, भाग्यमानी छोरो पाउनु भएछ, राम्रो छ, बधाई छ। तम्रो चेलो भयो, तम्रो घरमा खुसी भयो होइन। अब तम्रो श्रीमानले अर्को जो नल्याउने भए दुःख भयो होइन। एक अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो कालो रङ राम्रो, दक्षिण दिशा राम्रो, पश्चिम दिशा राम्रो हुन्छ, वास्तुहरूको लागि ठिक छ, सबै कुरा राम्रो छ है। हुन्छ, छुट्टिन्छ अहिले। राधे श्याम, हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। लामो समयदेखि हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहन्छौ। काठमाडौँमा हामी चक्रपथमा भेट्नेछौ तपाईँ र म 30 गते मंगलबार है। हामी प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास हामी तपाईँलाई गरिरहेका छौं। हरेक दिन गर्ने एउटा प्रयास हो हाम्रो यो होइन। हामी यही अन्तर्गत तपाईँलाई विभिन्न रेडियोको माध्यमद्वारा तपाईँको घर घरमा हामीले जबरजस्त रेडियो सुनाएर रेडियोका सञ्चालक साथीहरूसँग हामीले सहकारी गरेर उहाँहरूले पनि एउटा धर्मलाई चाहिँ केही टेवा पुर्याउनुपर्छ। संस्कार भनेको ठूलो गहना हो, संस्कारका कुराहरू हामीले हाम्रा रेडियोबाट प्रसारण गर्नुपर्छ भन्ने उहाँको पनि मनसाय भयो। हाम्रो कुरो मिल्यो, हामी नेपालभरि छौँ अहिले। सम्पूर्ण रेडियोकर्मी साथीहरूलाई पनि विशेष आभार, जसले कार्यक्रमलाई कति व्यक्तिहरूले अहिले पनि कार्यक्रमको लागि फलानु रेडियोमा हालिदिनुहोस् है गुरु भन्नुहुन्छ, फोन गरे पनि धर्मको कुरा हामी गर्दैनौँ रेडियोबाट भन्ने खालको प्रश्न उत्तरहरू आउँछन् हामीलाई। तर धेरै स्वयं रेडियोबाट हामीलाई साथ दिनुभएको छ, यो साथ केवल मेरो लागि मात्रै होइन, तपाईँको लागि पनि। तपाईँका रेडियो, तपाईँ घरमा जुन रेडियो बजिरहेको छ, रेडियो बजाइदिनेहरूले पनि तपाईँलाई केही हाम्रा श्रोताहरूलाई राम्रै कुरा दिनुपर्छ भनेर राम्रै ठान दिनुभएको छ, उहाँहरूलाई पनि पुनः विशेष आभार। अनि गुरु, यो हप्ताको एक दिन चाहिँ कमेन्टको पाली बनाउनु पर्यो, शनिबार वा आइतबार भन्नुभएको छ, त्यसलाई पनि हामीले सोचिरहेका छौँ। तर मैले फेरि पनि भने सम्भावना चाहिँ एकदम कम हुन्छ यस्तो कार्यमा। जय जय श्रीमन नारायण गुरुदेव, म दुर्गा राणा पहेली भोजपुरबाट ज्ञानको भण्डार रेडियो ज्योतिष दर्पण सुनिरहेका छौ। आजको ज्ञानको लागि विशेष आभार व्यक्त गर्दछु। जय जय श्री राधे राधे। दुर्गाजी, तपाईँ त ज्योतिषको विद्यार्थी मलाई थाहा छ है, तपाईँसँग पात्र पक्कै पनि छ, हेर्नुहोला। एउटा अनुरोध तपाईँलाई मैले गरेँ हो कि यहाँनिर रहेछ, भोलि तपाईँले मलाई प्राइभेट म्यासेज पनि गर्नुहोला। हरेक चोटि एकादशीमा जुन दिन दुईटा एकादशी लेखिन्छ, त्यो एकादशी आउनुभन्दा पूर्वको, त्योभन्दा पहिलेको दशमी, हरेकको भनेको आज, जस्तै हिजो दशमी 56:30 छ, त्यही भएर दुई हुन्छ। जुन एकादश, जुन दशमी तिथि शुक्ल पक्ष होस् वा कृष्ण पक्ष होस्, चाहिँ 55 प्रारम्भ भइसकेपछि, 55 भन्दा बढ़ी आइसकेपछि दुई दिन एकादशी लेखिन्छ। कारण के हो भने दशमीले छोएको एकादशी भनेर त्यसरी लेखिएको हो। तपाईँले यो सालको पूरै पात्र हेर्नुहोला, पोहोरका साल पनि एकचोटि अध्ययन गर्नुपर्छ, अनुभव गर्नुपर्छ, पात्र पल्टाउनुहोला, अनि त्यहाँबाट पनि धेरै कुरा थाहा हुन्छ। यो यसरी ज्ञानहरू सिक्नु पनि पर्छ, धेरै कुराहरू कति गुरुहरूलाई थाहा नहुन सक्छ, अनुसन्धान छैन, जिरो छ, जुरुक्क उठो, अब सके ननाइकन थपक्क मुख धुयो अनि जजमानकोमा दौडियो दौडियो दौडियो, आज ठगो भोलि ठगो पर्सि ठगो, अनि त्यो राम्रो गर्ने मति नै आएन। कम्तीमा यति यसरी मैले भन्दै गर्दा हो कि क्या हो भन्दा आफूले पनि अलिकति पोहोर पराएका सम्मका पात्रोहरूलाई अनुभव गर्ने अथवा पोहोर परा नगरे पनि यसै पालीको पात्रोलाई निहालेर कुन दिन यो सालमा कतिवटा एकादशी दुई दिन लेखेको छ पात्रोमा, अनि सबै दुई दिन लेखेको एकादशीमा दशमी तिथि कति घडी छ त्यसलाई अनुसरण गर्नुहोस्, हेर्नुहोस्, बुझ्नुहोस्। शास्त्रको नियम त्यो हो। म वैष्णव होइन, म शैवी हो, ए यो बाह्र सत्ताइस लीला भन्छु क्या म यसलाई। यो लीला गर्नु भनेको तपाईँ र हामी पछि पर्नु हो। लीला गर्न बन्द गरौं, अनुभव अनुसन्धान शास्त्रको मर्यादालाई पालना गर्यौं भने धेरै कुरामा राम्रो हुन्छ। धेरै मान्छेहरू ज्योतिषमा एकदम सिक्ने इच्छा राख्ने ज्योतिषै गुरुहरू पनि धेरै कार्यक्रम सुन्नुहुन्छ है। त्यसो भएको हुँदा तपाईँहरूले पनि ध्यान दिनुहोला, सज्जनहरूलाई पनि अझ धेरै ज्ञान अझ तपाईँले बाँड्दै जानुहोला, अध्ययन गर्दै गर्नुहोला। बिना अध्ययन त हजुर अझ अँध्यारो हुन्छ। हामी भन्ने गर्छौँ अध्ययन अध्ययन बिनाको विद्वान त सभामध्ये हसो होइन हाँस, एउटा सभामा हाँसको चाल जस्तै। हजुर यसमा धेरै बोल्न चाहिन मैले। हामी कार्यक्रम ज्योतिष तर्पणको व्यवसायमा तपाईँहरूसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
5: जय श्रीराम।
0: श्रीराम को बोल्दै हुनुहुन्छ, कहाँदेखि?
5: म भोजपुरबाट जितेन्द्र राई बोल्दैछु।
0: भोजपुर कुन ठाउँबाट बोल्दै हुनुहुन्छ जितेन्द्रजी?
5: भोजपुर सहनन्द नगरपालिका।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले?
5: म संघ सभाबाट।
0: अहिले अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
5: म मेरो छोरीको बारेमा जान्छु।
0: छोरीको साल महिना गर्ने समय भन्दिनु त, के रहेछ हेरी हालौँ।
5: 2059 साल असोज 2 गते बुधबार, समय बिहानको 8:37 भोजपुर जिल्लामै जन्म भएको।
0: 2059 साल भन्नुभयो?
5: हजुर 59 साल।
0: भोजपुर असोजको 2 गते बुधबार हो?
5: हजुर हजुर, बिहानको 8:37।
0: कार्यक्रम दैनिक रूपमा सुन्नुहुन्छ?
5: हजुर, अब टाइमले अब साथी सुन्ने दैनिक।
0: होम कुमारी नाम आउँछ छोरीको, मकर राशि हुन्छ, द्वादशीको दिनमा जन्म भएको छ, लग्नमा शुक्र छ, तुला लग्न, मान्छे राम्रै पराक्रमिक पनि छैन अहिले राहु भन्ने ग्रहले, पढाइमा सत्य धेरै नै बिग्रियो क्या, अलिअलि बिग्रियो र
5: पढाइ त खतम भइगयो नि।
0: यस्तो राम्रो मान्छे हेर्दा अनुहार कति राम्रो छ, तर के गर्नु, सङ्गत बिग्रियो। हजुर छोरीलाई बिएमा पनि भोलि गाह्रो पर्छ, छोरीको कारणले गर्दा घर परिवारमा इज्जत जान सक्छ, एकदम सम्झाइ बुझाइ गर्नु हो। धेरै बिग्रिएको छ ल।
5: ए अनि उहाँ त्यो छोरीको नाम चाहिँ के भन्नुभयो?
0: खोम कुमारी नाम आउँछ भने मैले
5: खो
0: हजुर।
5: ए खो भने चाहिँ त्यो खोबाट चाहिँ खबाट चाहिँ आउँछ भन्थ्यो पनिरले, खोबाट चाहिँ रहेछ नि।
0: अब पहिलेको पनिरले के भन्यो है,
5: अलिकति
0: श्रवण नक्षत्रको चौथो पाउमा नाम जुड्यो, खोबाट नाम आउँछ, मकर राशि हुन्छ। तर हेर्नुहोस् राहुले छोरीको यति धेरै सङ्गत बिगारेछ, यो कल्पनै नगरौँ भन्दा बाहिरको कुरा हो। भोलि बिहादेखि लिएर परिवारदेखि लिएर घरको इज्जतदेखि लिएर धेरै कुरामा समस्या हुन्छ। कहाँ हुन्छ छोरी अहिले?
5: अहिले छोरी घरमै छ।
0: के गर्नुहुन्छ
5: घरमै? अब पढाइ बिग्रिहाल्यो अनि त्यतिकै अब बसिया छ। छैन, बिहे भएको छैन।
0: अहिले केही हल्ला सुन्नु भएको?
5: हल्ला त सुनेको छैन अहिलेसम्म चाहिँ, त्यस्तो चाहिँ छोरीदेखि सुधो छ, बोल्दैन पनि धेरै होइन,
0: राहु छ, ख्याल गर्नुहोला। धेरै बिग्रिया छ छोरीको र शान्तिहरू गर्ने पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु राम्रो हुन्छ है।
5: ए अनि उसको शुभ अङ्क, शुभ रङ,
0: 3 अङ्क राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ, पहेँलो रङ राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे।
5: अनि उहाँको त्यो घरको वस्तु भन्नु न,
0: वास्तुको लागि ठिक छ र।
6: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
7: Surprise! Jenny, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
7: अनि यो तपाईँलाई त गहना किनै आउँदैन कि झन् आकर्षक गहना ल्याइदिनु है भनेको त
8: नरिसाउ न अर्को पनि ल्याएको छु ल हेर त यो कस्तो छ
7: आहा सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त कहाँ किन्नु भएको
8: अन्त कहाँ हुनु र त्यही दुर्गा ज्वेलरीमा त हो नि
7: हजुर तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस् यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्
8: दुर्गा ज्वेलरी उद्योग खाँटबारी एक बुद्ध टोल सङ्खुवा सभा
7: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429958 जनक पौडेली 98525854 र 029562248
8: दुर्गा ज्वेलरी उद्योग खाँटबारी एक बुद्ध टोल सङ्खुवा सभा
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
10: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँदबारी एक नगरपालिका रोड सङ्खुवा सभा
10: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
9: प्रोप्राइटर लक्ष्मी काफ्ले
10: सम्पर्क 98433-47262
9: 98-10-55-55-85
10: र व्हाट्सएप नम्बर 98-5-20-28-646
11: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो कुन जन्मको पाप थियो कुनै
12: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
13: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो
14: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो सङ्खुवा सभा 95.5 MHz सधैँ सुन्नुहोला
15: दाँत बलियो भयो भने आँत बलियो हुन्छ
16: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल
15: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्
16: हाम्रा सेवाहरू
15: दाँत नदुखाइ खोल्ने
16: दाँत भर्ने दाँतको आकृति गर्ने
15: दाँतको एक्सरे सुविधा
16: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने
15: झिक्न नपर्ने फिक्स दाँत राख्ने
16: दाँत नहुने बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
15: ध्यान दिनै पर्ने कुरा
16: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
15: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल
10: पाथीभरा डेन्टल खाँदबारी नगरपालिका एक हाटलाग नेटुडी खेल छेउ सङ्खुवा सभा फोन नम्बर 029-5-62-320 र 98-4-20-50-541
17: हुलास ग्याल्भलम 3 गुणा बढी टिक्छ हुलास भए अरू किन खोज्ने

0: नमस्कार, कान्तिपुर डायरीका साथमा उपस्थित छु म तारा। सरकारले चिकित्सकहरूको सुझाव अनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका एकका 25 वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने भएको छ। उनको उपचारमा संलग्न चिकित्सकहरूले शुरूआतमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा लैजाने सम्पूर्ण तयारी पूरा गरेको थियो। उनलाई तत्कालै विमानस्थल पुर्याउन गृहमन्त्री सुदन गुरूङ आफै खटिएर सड़कमा नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएका थिए। साथै सरकारले उनका लागि हवाई उद्धारको व्यवस्था समेत गरेको थियो। त्यसअघि सरकारले नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाट बेहोर्ने बताएको थियो। तर वीर अस्पतालको वर्ण आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा ज्यानको जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि सरकारले उनलाई तत्काल भारत नलग्ने भएको हो। चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान सुझाव दिएका छन्। बहुप्रतिष्ठित अवार्ड कार्यक्रम नेशनल म्युजिक अवार्ड एनएमए 2082 आज ललितपुरमा आयोजना हुँदैछ। रेडियो कान्तिपुरले आयोजना गर्न लागेको यो अवार्ड कार्यक्रममा युवा कलाकार उजन साकेदेखि जोन्दी लोकल्सको प्रस्तुति सहितको कन्सर्टका कारण पनि प्रतिष्ठित बनेको छ। युवा कलाकारको विशेष प्रस्तुतिले मात्रै नभई संगीतका विभिन्न विधामा दिइने अवार्डका कारण नेशनल म्युजिक अवार्ड सांगीतिक क्षेत्रकै लागि पनि प्रतिष्ठित बनेको छ। एनएमएमा 14 विधामा अवार्ड वितरण गरिने आयोजक रेडियो कान्तिपुरले जनाएको छ। संगीत क्षेत्रमा आफ्नो जीवन नै सुम्पेको का व्यक्तित्वलाई दीर्घ साधनाका लागि सम्मान पनि दिइने गरिन्छ। कार्यक्रममा दीपक बजाचार्य, मन्त्र ब्यान्ड, समृद्धि राई, यमन श्रेष्ठ, प्रभात लामा, सलिना बीके लगायतका सांगीतिक प्रस्तुति रहनेछन्। हाल देशभर मनसुनी वायुको प्रभाव रहेका कारण काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज 7 वटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराई भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। आज दिउँसो तथा राति अधिकांश स्थानमा बादल लाग्ने महाशाखाले बताएको छ। चितवनमा 2 छुट्टा स्थानमा दुर्घटना हुँदा 2 भारतीय नागरिकको मृत्यु भएको छ। चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार गत असार 17 गते राप्ती नगरपालिका 8 पर्ने वीरेन्द्र नगर र खुरखुरेत क्षेत्रमा दुर्घटना भएको थियो। घाइते भएका 2 भारतीयको उपचारका क्रममा मृत्यु भएको हो। चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले मृतक मध्ये 1 भारत बिहार राज्य मोतिहारी झाँझर घर भएका 36 वर्षका मुना कुमार शाह रहेको बताएका छन्। शाहले चलाएको मोटरसाइकललाई कारले ठक्कर दिएको थियो। राप्ती नगरपालिकाको खुरखुरेमा असार 17 गते विद्युतीय गाडीले ठक्कर दिएका भारतको बिहार सीतामढ़ीका 34 वर्षीय मोहम्मद बसु शेखको पनि हिजो उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
1: प्रतिरोधात्मक आठ टिकाउ हुलास छ त अरू कथिले खोज्दै।

0: AIT बीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: ओहो जेठा बजार हिँडी कि क्या हो
2: जस्ता पाता किनौ कि भनेर नि काका
1: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा
2: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि
1: लाटा जुन पाइन्छ त्यही किन्छ पस्ताउनु पर्ला है पस्ताउनु
2: उसो भए कुन किन्ने त काका
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ कोटिङ उल्लेख गरिएको हुलासको गुडा छ जस्ता पाता नै किन्ने नि लाटा
2: कहाँ काका उल्लासस्ता पाता किन सहरसम्म को जाओस्
1: हरे शिव तलाई थाहा छैन कि क्या हो
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्य गरी खोलिएको छ
2: ए त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका
4: उल्लास भए अरू किन खोज्ने

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क।

0: भने जस्तो छ घर घरमा यसकै छानो छ नेपालीको विश्वासी न जस्ता पाता यो चङ्गी जस्ता पाता हो यो
1: उल्लास भए अरू किन खोज्ने

आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानेमा बैंकद्वारा जारी

0: 40 वर्षदेखि सबै नेपालीको विश्वासित सफल अन्तर्राष्ट्रिय गुणस्तरको रङ सही तौल र अन्य पाता भन्दा बढी जिन कोटिङ भएकोले चिया नलाग्ने फुलासको कुरा साफ सादा तथा रङ्गीन जस्ता पाता फुलास भए अरू किन खोज्ने।
1: खानीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिका र इरान बीच सैन्य आक्रमण जारी रहँदा हर्मुज जलमार्ग हुँदै आवाजावत गर्ने जहाजहरूको संख्या उल्लेखनीय रूपमा घटेको छ। अमेरिकाले हर्मुज जलमार्गमा 90 भन्दा बढ़ी त्यहाँका सैन्य लक्षित आक्रमण जारी राखेपछि जहाजको संख्या घटेको बताइएको छ। इरानले पछिल्ला दुई दिनमा अमेरिकी आक्रमणका कारण 14 जनाको मृत्यु भएको र 78 जना घाइते भएको बताएको छ। उता अमेरिकी आक्रमणको प्रतिक्रिया उत्तर स्वरूप खाड़ी क्षेत्रका देशहरूले इरानले आक्रमण गरेको बताएका छन्। बहराइन, कुवेत र कतारले सुरक्षा सतर्कता जारी राखेको बताइएको छ। यसैबीच इरानका सर्वोच्च नेता आयतोल्ला अली खामेनीको अन्त्येष्टि गरिएको छ। 6 दिनसम्म चलेको श्रद्धांजलि कार्यक्रमपछि उत्तर पूर्वी शहर मसदमा उनको अन्त्येष्टि गरिएको हो। अब खेल प्रसंग। फिफा विश्वकप फुटबल 2026 को दोस्रो क्वार्टर फाइनलमा आज रात स्पेन र बेल्जियम बीच प्रतिस्पर्धा हुँदैछ। अमेरिकाले लस एन्जलस स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन। दिस इज रेडियो संखुवासुबा 95.5 मेगाहर्ट्ज।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 98433-47262,
3: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-646।
5: Yang sulit ini

0: digital patrok ma anige hekyang yamu la ori hekyang ainang thosa usurbanu ningwa kebakpa banking la labu fokum muktinath vikas bank tencha aplungo choguba muktinath vikas bank tencha bank omen bank tencha ketmapong
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाँचभरा डेन्टल र इटहरीमा सय पत्री डेन्टल हस्पिटल।
1: पाँचभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेका बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिपरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथिपरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खातबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खातबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खातबारी एक संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295 75 267, मोबाइल 97 4 38 46 0 84।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खुल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98420226667।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98 60 96 40 00
2: र 98 19 32 76 75।
6: आयो सबको घर घरमा आयो।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
8: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
7: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए ब्रान्डेड

साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9831655553 र 9843218049।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295560979 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: ओहो लु नमस्कार है सर।
9: ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
10: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
10: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
10: होटल टेलरिङ सेन्टर खातबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
8: डिजाइनर सुमन ठटाल 9865349444
10: र 0295901055।
8: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
11: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuasabha, 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: NCSA कम्प्युटर सेन्टर खाँदले संखुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसटी कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852555768 9852555768।
4: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752667, मोबाइल 97438640084।
9: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
10: उपलब्ध सुविधाहरू: एक दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। दुई शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। तीन सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। चार वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। पाँच पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। छ आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। सात विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। आठ सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। नौ यातायातको सुविधा भएको।
11: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदावारी नपा सात नयाँ बजार सङ्खुवा सभा फोन नम्बर 0295611065 98421552504 98421926987 र 98520519906।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 11 बज्यो।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल, विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98160555553 र 98423189.

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवासभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादरी एक बुद्धथोक बाटो दूरसञ्चार जाने बाटो।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 9843347262,
8: 9010555585
4: र वाट्सएप नम्बर 9852028646।
9: आयो सबको घर घरमा आयो।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
8: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
8: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खुल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
8: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 9842226667।
13: श्री हिमालय किरण पब्लिक क्याम्पस, खादबारी 7, नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी साथ नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
14: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
10: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520519906।
15: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
16: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
15: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
16: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
15: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
16: ए ल ल, सँगै जाउँ न भाइ।
17: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
16: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
17: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
16: सम्पर्क नम्बर 98 60 96 40 00
17: र 98 19 32 76

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स, तुमलिङ टार 0295771647।

0: digital nepal chuk ma anige hekeng yamu la ori hekyan ainan thosa usurbanu ningwa kebakpa banking re labu khokum muktinath vikas bank re tencha aplungo choguga muktinath vikas bank tencha bank omen bank tencha o ketmapong
1: एनिसा तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
2: ए अब त जानै पर्ने भएन नि हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 0295605080 99520165080 र 99421108181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी एक सम्खुवा सभा
3: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421262987 र 98520519906।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खादवारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादवारी 1 नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मरमत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98433-47262,
4: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98-5-20-28-646।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
9: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्।
3: रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
12: यू आर लिसनिंग टू रेडियो फर द सेंचुरी ब्रोडकास्टिंग लाइव अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सयपत्री डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु, अत्यधिक जलनका कारण जोगाउन नसकिएको अस्पतालको भनाई। रेडियो कान्तिपुरले आज 8 नेशनल म्युजिक अवार्डको आयोजना गर्दै विभिन्न 14 विधामा सर्जकलाई सम्मान गरिने। स्पेनको अल्मेरिया प्रान्तमा भीषण डडेलो, कम्तीमा 12 जनाको मृत्यु, नियन्त्रणको प्रयास तीव्र। र विश्वकप फुटबलको दोस्रो क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम आमने सामने हुँदै।

आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी

AI TVमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ गुड

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा पूजनी र तारा समाचार। अब विस्तारमा,
2: काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका युवाको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ। 25 वर्षीय गणेश नेपालीको बिहान 11:20 मृत्यु भएको हो। नेपालीको वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डाक्टर पीयूष दाहालको नेतृत्वमा युनिट प्रमुख डाक्टर अपार लामिछाने, क्रिटिकल केयरका डाक्टर निर्मल गेवाली, एनेस्थेसिया जयप्रकाश ठाकुर, प्राध्यापक डाक्टर रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मी सहित 21 जनाको विशेष टोली नेपालीको उपचारमा संलग्न थिए। उच्च निगरानीमा उपचार गरिए पनि नेपालीलाई बचाउन नसकिएको उपचारमा संलग्न डाक्टर दाहालले जानकारी दिए। आगोले अनुहार, टाउको, घाँटी लगायत शरीरका महत्वपूर्ण भागमा गम्भीर क्षति पुर्याएको थियो। अस्पताल ल्याइए लगत्तै उनको श्वास प्रश्वासमा समस्या देखिएकाले आकस्मिक कक्षमै इन्टुबेसन गरी भेन्टिलेटरमा राखेर उपचार शुरू गरिएको थियो। हिजो दिउँसो महानगर प्रहरीले त्रिपुरेश्वरमा मोटरसाइकलमा व्हील लक गरेपछि नेपालीले आफ्नै शरीरमा आगो लगाएका थिए। मुगुको सोरु गाउँपालिका एक स्थायी घर भएका गणेश 2 वर्ष यता काठमाडौँमा पठाउ राइडिङ गर्दै आएका थिए। कृषि विज्ञान विषयमा स्नातक गरेका नेपाली जागिर नपाएपछि मोटरसाइकल किनेर पठाउ सेवा प्रदान गर्दै आएको परिवारले जनाएको छ।
1: रेडियो कान्तिपुरले आयोजना गर्दै आएको नेशनल म्युजिक अवार्डको 8 संस्करण आज ललितपुरको पुलचोक स्थित द प्लाजामा आयोजना हुँदैछ। अवार्ड कार्यक्रममा रेडियो कान्तिपुरले संगीत क्षेत्रको प्रवर्धन र स्रष्टालाई हौसला प्रदान गर्नका लागि यस वर्ष पनि अवार्ड प्रदान गर्न लागेको हो। विभिन्न 14 विधामा विजेता कलाकारलाई पुरस्कृत गरिनेछ। कार्यक्रममा संगीत क्षेत्रमा आफ्नो जीवन नै सुम्पेका व्यक्तित्वलाई दीर्घ साधना सम्मान पनि दिइनेछ। अवार्ड कार्यक्रममा गायक दीपक बज्राचार्य, मन्त्र ब्याण्ड जोन एण्ड द लोकल, शिव परियार, उजन साक्य, समृद्धि राई, यमन श्रेष्ठ, प्रभा लामा, सलिना बिके लगायतका कलाकारको सांगीतिक प्रस्तुति रहनेछ। संगीतका विभिन्न विधामा दिइने अवार्डका कारण नेशनल म्युजिक अवार्ड सांगीतिक क्षेत्रकै लागि पनि प्रतिष्ठित बनेको छ। अवार्ड समारोह कान्तिपुर मीडिया ग्रुपका सम्पूर्ण आधिकारिक डिजिटल तथा संचार माध्यमहरूबाट प्रत्यक्ष प्रसारण गरिनेछ।
2: सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा गठन गरेको सम्पत्ति छानबिन आयोगको वैधानिकताबारे सर्वोच्च अदालतमा सुनवाई हुँदैछ। सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि प्रश्न उठाउँदै अधिवक्ता प्रेमराज सिलवालले 15 र 29 वैशाखमा सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनवाई गत बुधबारदेखि हेर्दा हेर्दैमा रहेको थियो। आज थप बहस भएपछि सर्वोच्च अदालतले आयोगको वैधानिकताबारे निर्णय सुनाउनेछ। रिटमा आयोग गठनको निर्णय अवैधानिक भएको दावी गरिएको छ। जाँचपोच आयोग ऐन अनुसार भएको आयोगले व्यक्तिको सम्पत्ति छानबिन गर्न नसक्ने र सर्वोच्च अदालतका पूर्व न्यायाधीशले यस्तो आयोगको नेतृत्व गर्नु गैर संवैधानिक हुने दावी रिटमा गरिएको छ। त्यस्तै सरकारको निर्णय अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार तथा शाही आयोग खारेज गर्ने सर्वोच्च अदालतको फैसलासँग पनि बाझिने दावी गरिएको छ। रिटमा आयोग खारेज गर्न माग गरिएको छ।
1: हाल देशभर मनसुनी वायुको प्रभाव रहेका कारण मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज 7 प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै तराई भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। आज दिउँसो र राति अधिकांश स्थानमा बादल लाग्ने विभागले जनाएको छ।
2: बर्ड फ्लू संक्रमण फैलिन नदिन लमजुङमा बाहिरी जिल्लाबाट कुखुरा वा कुखुराजन्य वस्तु भित्र्याउन प्रतिबन्ध लगाइएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङले हिजो सार्वजनिक अपील जारी गर्दै अर्को सूचना नभएसम्म कुखुराको मासु, तयारी कुखुरा तथा अण्डा ओसार पसार नगर्न आग्रह गरेको हो। काठमाडौँ उपत्यकाका 3 जिल्ला र काभ्रेपलाञ्चोकमा बर्ड फ्लू पुष्टि भएपछि रोग लमजुङमा फैलिन नदिन कुखुरा र कुखुराजन्य वस्तु भित्र्याउन कडाई गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका प्रमुख डाक्टर सुनिल नेउपानेले बताए। उनका अनुसार बर्ड फ्लू नियन्त्रण समितिको निर्णय अनुसार बाहिरी जिल्लाबाट कुखुरा कुखुराजन्य वस्तु भित्र्याउन रोक लगाइएको हो। उनले कुखुरामा रोग भए नभएको बारे नियमित रूपमा निगरानी गर्दै आएको बताएका छन्। कार्यालयका अनुसार सल्लाह तथा अन्य जीवित पंक्षी ओसार पसार गर्दा अनिवार्य रूपमा दर्तावाल पशु चिकित्सकबाट जारी गरिएको भेटेरिनरी स्वास्थ्य प्रमाण पत्र हुनुपर्नेछ। अण्डा राख्न प्रयोग भइसकेका कार्टुन तथा क्रेट पुनः प्रयोग नगर्न कार्यालयले आग्रह गरेको छ।
1: जंगली हात्तीको आक्रमणमा परिज्यान गुमाएका चितवनको भरतपुर महानगरपालिका 23 पीड़ित परिवारलाई विभिन्न संघ संस्थाहरूले राहत दिएका छन्। सरकारी र निजी क्षेत्रबाट सहयोग प्राप्त भएको हो। ध्रुवे हात्तीले गत शनिबार राति भरतपुर 23 आमा छोराको ज्यान लिएको थियो। शनिबार राति घरमै बसिरहेका बेला जंगलबाट आएको ध्रुवे हात्तीले 21 वर्षीय आशिका बोटे र उनका 4 वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो। हात्ती धपाउन आशिकाका श्रीमान पुनु बोटेले आगो बाल्न खोज्दा घर नै जलेर नष्ट समेत भएको थियो। चितवन राष्ट्रिय निकुञ्जले राहत रकम हस्तान्तरण गरिसकेको छ। निकुञ्जले प्रति व्यक्ति 10 लाखका दरले 20 लाख र क्रिया खर्च बापत 1 लाख हस्तान्तरण गरेको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जापुन र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संयुक्त रूपमा तत्काल राहत कोषबाट 1 लाख र वन्यजन्तुबाट भएको क्षतिको राहत निर्देशिका 2080 अनुसार 20 लाख मृतकका श्रीमान पुनु बोटेलाई हस्तान्तरण गरेका थिए।
2: वैदेशिक रोजगारीका क्रममा हुने ठगी जोखिम र विभिन्न समस्याबाट नागरिकलाई जोगाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय संखुवा सभामा स्थापना गरिएको आप्रवासी स्रोत केन्द्र सहायता कक्ष प्रभावकारी बन्दै गएको छ। कार्यालय संचालनमा आएको 1 वर्षको अवधिमै केन्द्रले 2900 भन्दा बढ़ी सेवाग्राहीलाई परामर्श दिइएको छ। खादवारी नगरपालिका र जिल्ला प्रशासन कार्यालयको संयुक्त पहलमा गत वर्ष आषाढ 1 गतेदेखि संचालनमा आएको केन्द्रले पहिलो वर्षमै 1012 महिला र 1896 पुरूष गरी कुल 908 जनालाई परामर्श सेवा दिएको तथ्याङ्क छ।

AI TV मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स LG लाइफ गुड

हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा, अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि सानैमा घर कर्जा, सानैमा ब्याङ्क।

0: आजकल AI वॉइस फेक वीडियो को माध्यम ठगी करने डिजिटल लेंडिंग भन्दै झूठो लोन एप बनाकर स्कैनिंग करने क्रिप्टो र इन्वेस्टमेंट ट्रैप फेक बैंक सर्वे व अफर को माध्यम ठगी करने ठगर को बिगबिगी बढ़े हुनाले यसका ठगरबाट सावधान रहो। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी
1: डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्डोस क्षेत्रमा लागेको भीषण डडेलोमा कम्तीमा 12 जनाको मृत्यु भएको छ, 6 जना घाइते भएका छन्। स्थानीय प्रत्यक्षदर्शीहरूले बिजुलीको तार खसेपछि आगलागी शुरू भएको र त्यसपछि नजिकैको जंगलमा तीव्र रूपमा फैलिएको बताएका छन्। यद्यपि अधिकारीहरूले आगलागीको कारणबारे भने औपचारिक पुष्टि नगरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। डडेलो नियन्त्रणका लागि करिब 150 जना अग्नि नियन्त्रक परिचालन गरिएको छ। डडेलोका कारण केही सड़क बन्द गरिएका छन् भने करिब 1000 स्थानीयलाई सुरक्षित स्थानमा सारिएको आपतकालीन सेवाले जनाएको समाचारमा उल्लेख छ। यसैबीच स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आपतकालीन उद्धार तथा अग्नि नियन्त्रण टोली परिचालन गरिएको बताएका छन्।
2: फिफा विश्वकप फुटबल 2026 दोस्रो क्वार्टर फाइनलमा आज मध्यरातमा स्पेन र बेल्जियम बीच प्रतिस्पर्धा हुँदैछ। अमेरिकाको लस एन्जलस स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पौने 1 बजे शुरू हुनेछ। उत्कृष्ट लयमा रहेको स्पेनले जारी विश्वकपमा अहिलेसम्म कुनै पनि गोल बेहोरेको छैन। अन्तिम 16मा स्पेनले पोर्चुगललाई 1-0 हराउँदै क्वार्टर फाइनल यात्रा तय गरेको हो। यता बेल्जियमले अन्तिम 16मा अमेरिकालाई 4-1 पराजित गर्दै अन्तिम 8मा स्थान बनाएको हो। अनुभवी खेलाड़ी र तीव्र आक्रमणका कारण बेल्जियमलाई स्पेनको सबैभन्दा कठिन प्रतिद्वन्द्वी

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुर त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल थटा,
8: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98420872776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दुर्खुन्चा जाने बाटो।
10: आयो सबैको घर घरमा।
0: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
11: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 0295626666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
13: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
13: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
13: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
13: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
13: प्रोप्राइटर गोपाल विश्वकर्मा 98420597801, जनक पौडेली 98520558344 र 0295602048।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
14: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
15: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
14: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
15: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
14: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
15: ए ल ल, सँगै जाउँ न भाइ।
16: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
15: रबिन टेलर्स, खातबारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
16: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
15: सम्पर्क नम्बर 9860-9640-00
16: र 9819-32-77-75।
17: दाँत बलियो भयो भने आँप बलियो हुन्छ।
16: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
17: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
16: हाम्रा सेवाहरू
17: दाँत नदुखाइ खोल्ने,
16: दाँत भर्ने, दाँतको आसुति गर्ने,
17: दाँतको एक्सरे सुविधा,
16: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
17: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
16: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
17: ध्यान दिनै पर्ने कुरा,
16: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
17: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
15: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मरमत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98433-47262,
4: 98-10-55-55-85
5: र व्हाट्सएप नम्बर 98-5-20-28-6।
6: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो सङ्खुवा सभा 95.5 MHz।

0: टाउकोमा लागेको गहिरो चोटका कारण उहाँले आफ्नो दुईटै आँखाको ज्योति गुमाइसक्नु भएको छ। अब उहाँलाई यो संसार देख्नको लागि या त तपाईँले आफ्नो आँखा दान गर्नुहोस्, नत्र अरू कुनै विकल्प छैन। बहिनी, हजुरको अपरेसन सफल भइसक्यो।
1: डाक्टर साहब, मलाई कसले आँखा दान दियो?
0: छ एउटा पागल प्रेमी जसले आफ्नो नाम नभन्ने शर्तमा तिमीलाई आफ्नो आँखा

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: MCSA कम्प्युटर सेन्टर खाँदबारी संखुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSC कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संघ सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
9: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संख्या सभा 95.5 MHz।

बेस्टको चक्रमा विजय मिस्टर राजु।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार।
1: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शङ्खुवा सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर, खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 98615 39444
3: र 0295901155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, शङ्खुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429 59801। जनक पौडेली, 98525 58344 र 0295602048।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, शङ्खुवा सभा।
7: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
7: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदारी नगरपालिका एक, प्रगति टोल।
8: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
7: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163 55553 र 98423 18049।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-76-75।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-65-580, 99520-61-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 9843-47-262,
7: 9010-55-55-85
3: र वाट्सएप नम्बर 9520-28-646।
8: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
8: दाँत नदुखाई खोल्ने,
7: दाँत भर्ने, दाँतको आकृति गर्ने,
8: दाँतको एक्सरे सुविधा,
7: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिचाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
8: ध्यान दिनै पर्ने कुरा,
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 9840-50-541।
7: के
9: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
9: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
9: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका एक प्रहरी गेट छेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98420226।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
7: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता? हाम्रै खादवारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादवारी 1 नगरपालिका रोड, संखुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 98433-47262,
8: 98-10-55-55-85
9: र व्हाट्सएप नम्बर 98520-28-6।
10: आयो सबको घर घर मायो।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
13: नमस्कार है वडाध्यक्षज्यू.
14: नमस्ते नमस्ते. के भन्न आउनु भयो त?
13: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको.
14: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
13: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई.
14: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि. तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला.
13: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु.
15: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल.
16: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
17: हुन्छ बाबा हुन्छ. छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
18: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ.
19: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल.
20: सम्पर्क नम्बर 0295560979 र मोबाइल नम्बर 9842082776.
21: नयाँ नेपालमा नयाँ नाम निशान टेलर. स्थान खाजारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो.
22: तिमी उठ्ने बेला भएन भनेको. तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो.
23: ए, अब त जानै पर्ने भएन नि. हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लाट्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि.
19: हाम्रो सेवाहरू
23: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ. प्रोप्राइटर रविन्द्र खत्री. सम्पर्क नम्बर 0295605680, 99520165680 र 99421081. धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदबारी 1, सङ्खुवा सभा.

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
2: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1 प्रगति टोल।
4: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
2: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98-163-55-553 र 98-423-18-049।
5: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, सङ्खुवा सभा।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी, सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
9: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ, तुमले तिर पो हिँडेको हौ? म त
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946000
2: र 9819326775।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
11: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
11: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
11: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
11: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
11: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801। जनक पौडेली, 9852558344 र 0295602348।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
12: आयो सबको घर घरमा।
13: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
14: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
13: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842597841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैंकद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैंक, जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नु होला।
1: यति घरमा युवाको प्रदर्शन, घटनाको निष्पक्ष छानबिन गर्न विपक्षी दलको माग, सार्वजनिक लेखा समितिद्वारा बेरुजु छलफलका लागि 5 उपसमिति गठन, राष्ट्रपाले 3 राख्दा बाँकी 2 एमाले र राप्रपा, जात गर्ने भनिएको धुर्वे हात्ती अझै भेटिएन, 25 जनशक्ति परिचालन, दक्षिणी स्पेनमा डडेलोमा परि कम्तीमा 11 ज्यान गयो, 19 बेपत्ता, दक्षिण युरोपभरि डडेलो फैलिँदै, र अस्ट्रेलियाको बिग बास लीगको उद्घाटन खेल भारतको चेन्नईमा हुने। नेपाल खबरमा अब पूरा खबर। जलनका बिरामी गणेश नेपालीको उपचारको क्रममा ज्यान गएको छ। मुगुको सोरू गाउँपालिका एक घर भई भक्तपुर बस्दै आएका 25 गणेशको वीर अस्पतालमा उपचारको क्रममा आज बिहान 11:30 निधन भएको वीर अस्पतालका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। यसअघि अस्पतालले पत्रकार सम्मेलनमा जलनबाट गणेशको शरीरको झण्डै 60% भाग जलेको जानकारी दिएको थियो। अवस्था चिन्ताजनक भएपछि तत्काल थप उपचारका लागि भारत नलैजाने निर्णय पनि भएको थियो। जलन लगत्तै हिजो दिउँसो 3 गणेशलाई वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उहाँले हिजो राहदानी विभाग अगाडि पेट्रोल खनाएर आफूलाई जलाउनु भएको थियो। यसैबीच माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन्। गणेश नेपालीले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुनुको कारण र घटनामा संलग्नलाई कार्यवाहीको माग राखेर युवाहरूले आज प्रदर्शन गरेका हुन्। यस्तै वीर अस्पतालमा पनि सुरक्षा व्यवस्था कड़ा पारिएको छ। गणेशको परिवार र आफन्तले सब बुझ्न अस्वीकार गरेका छन्। सरकारले परिवारको हेरचाहको पूर्ण जिम्मेवारी लिनुपर्ने परिवार र आफन्तको अडान रहेको छ। गणेशको श्रीमती र एक छोरी छन्। यो घटनाको विषयमा अनुसन्धानका लागि नेपाल प्रहरीले काठमाण्डु महानगरका 3 नगर प्रहरीसँग सोधपूछ र थप प्रक्रिया अघि बढ़ाएको जनाएको छ। यसैबीच प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी, कांग्रेस, एमाले र राप्रपाले मुगुका गणेश नेपालीले ज्यान गुमाउनुपर्ने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। काठमाण्डुको त्रिपुरेश्वरमा हिजो आफ्नै शरीरमा पेट्रोल छर्केर जलन भएका र ज्यान गुमाएका युवाको विषयमा आजको प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको हो। यो विषयमा विपक्षी दलहरूले सरकारको ध्यान आकर्षण गराएका हुन्। साथै विपक्षी दलका सांसदहरूले घटनाको सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग समेत गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद पार्वती विक, वर्षमान पुन लगायतले ज्यान गुमाएका नेपालीको घटनाका विषयमा सरकारले जिम्मेवारी लिनुपर्ने बताउनुभयो। यस्तै यो घटनामा राज्य किन मूक दर्शक बनेर बसेको भन्दै कांग्रेसले प्रश्न गरेको छ। कांग्रेसका सांसद वासना थापाले शरीरमा आगो लगाएको अवस्थामा पनि एम्बुलेन्स समेत नपठाएको आरोप लगाउनुभयो। त्यस्तै नेकपा एमाले यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। उसले विज्ञप्ति निकालेर घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको हो भने प्रतिनिधि सभा बैठकमा पनि पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले राज्यले लिने ट्राफिक जरिवाना उचित हो वा होइन भनेर गणेश नेपालीको अनुहारमा हेर्न आग्रह गर्नुभयो। साथै उहाँले यो घटनाको छानबिन गर्न माग गर्नुभएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको संसदीय दलका नेता ज्ञानबहादुर शाहीले गणेश नेपालीले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुनुको कारण राज्यको नीति भएको बताउनु भएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले जलनबाट ज्यान गुमाएका मुगुका गणेश नेपालीको घटनालाई सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले यसलाई एक नागरिकको जीवन, एउटा परिवारको असह्य पीड़ा र हाम्रो मानवीय संवेदनासँग जोड़िएको विषय रहेको उल्लेख गर्नुभयो। यो कुनै राजनैतिक बहस वा दोषारोपणको विषय होइन, यो एउटा नागरिकको जीवन र हाम्रो मानवीय संवेदनासँग जोड़िएको गम्भीर विषय हो, थापाले लेख्नु भएको छ। उहाँले आम युवाले भोग्नु परेका निराशा र राज्य संयन्त्रप्रति नागरिकको असहाय भावनाबारे प्रश्न उठाउँदै गणेशको परिवारलाई सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभएको छ। हिजो जलनबाट घाइते भएका मुगुका 25 गणेश नेपालीको उपचारको क्रममा आज बिहान वीर अस्पतालमा ज्यान गएको हो। संघीय संसदको सार्वजनिक लेखा समितिले बेरुजुमाथि विस्तृत छलफल र अध्ययन गर्न 5 उपसमिति गठन गरेको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न 5 उपसमिति गठन गरेको हो। समितिका सभापति भरत बहादुर खड्काको नेतृत्वमा बसेको समितिको बैठकले सरकारी निकायमा आर्थिक पारदर्शिता कायम गर्न र थुप्रिएको बेरुजुलाई समयमै फर्स्यूट गर्ने उद्देश्यका साथ मन्त्रालय र निकायलाई 5 समूहमा विभाजन गरेको छ। अर्थ र सुशासन उपसमितिको संयोजकमा रूकेश रंजित चयन हुनुभएको छ। राज्य सुरक्षा न्याय कानून र प्रशासन उपसमितिको संयोजकमा यज्ञ बहादुर भोगटी हुनुहुन्छ। खुशबू ओली संयोजकत्वमा भौतिक पूर्वाधार पर्यटन विकास उपसमिति त्यस्तै आर्थिक उत्पादन विज्ञान प्रविधि वातावरण र मानव उपसमितिको संयोजकत्वमा खगेन्द्र सुनार हुनुहुन्छ। सामाजिक न्याय कल्याण र समावेशीकरण उपसमितिको संयोजकमा मनिष चा रहनु भएको छ। समितिका सभापति खड्काले सार्वजनिक लेखा समितिका विभिन्न उपसमितिहरू गठन भइसकेकोले अब समितिको कामले गति लिने विश्वास व्यक्त गर्नुभयो। उहाँले समितिको उद्देश्य प्राप्तिका लागि सहयोग गर्न सबै राजनीतिक दलका नेताहरूलाई अपील समेत गर्नुभयो। यसअघिको बैठकमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सबै उपसमितिको संयोजकमा दावी गरेसँगै बैठक स्थगित गरिएको थियो। तर आजको बैठकमा भने सहमति अनुसार एमाले र राप्रपाले एक एक उपसमिति संयोजक पाएका छन् भने बाँकी तीन उपसमितिको नेतृत्व रासोपाले पाएको छ। बोगटी नेकपा एमालेका तथा ओली राप्रपाका सांसद हुनुहुन्छ। त्यस्तै सुनार झा र रंजित सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुनुहुन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333-493-555।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दारा काट्ने तयारी गरिएको भए पनि अहिलेसम्म डाट गर्न सकिएको छैन। डाट भनेको जंगली जनावरलाई नियन्त्रणमा लिन वा उपचार गर्न प्रयोग गरिने प्रविधि हो। ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा उपद्रो गर्दै आएको जंगली हात्ती हो। यो हात्तीले अहिलेसम्म 25 जनाको ज्यान लिइसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जाले बताउनुभयो। पछिल्लो पटक गएको शनिबार भरतपुर महानगरपालिका 23 21 वर्षीय आशिका बोटे र वहाँका 4 वर्षीय छोरा भरतलाई ध्रुवी हात्तीले आक्रमण गरी ज्यान लिएको थियो। त्यसपछि निकुञ्जले हात्तीलाई डाट गर्न 25 जनाको जनशक्ति परिचालन गरेको छ। तर अहिलेसम्म ध्रुवी हात्ती भेटिएको छैन। 2074 सालमा नेपाली सेनाका सेनानी मेजरलाई आक्रमण गरेर ज्यान लिएकोमा 9 वर्षपछि शनिबार आमा छोराको ज्यान लिएको थियो। अब विदेशको खबर, दक्षिण स्पेनमा लागेको डडेलोमा परि कम्तीमा 11 जनाले ज्यान गुमाएका छन्। यस्तै डडेलोमा परि अरू 19 जना बेपत्ता भएका अण्डालुसियाका क्षेत्रीय नेता जुआनामा मोरेनोलाई बताउनु भएको बीबीसीले जनाएको छ। बिजुलीको तार चुडिएर भूइँमा खसेका कारण आगलागी शुरू भएको र तीव्र गतिमा नजिकैका जंगलहरूमा फैलिएको खबरमा उल्लेख छ। यद्यपि अधिकारीहरूले आगलागीको कारण पुष्टि गरेका छैनन्। यस गर्मीयाममा झण्डै 40 डिग्री सेल्सियस तापक्रम सहितको लामो समयसम्म चलेको तातो हावाको लहरका कारण दक्षिण युरोपभर डडेलो लागेको छ। फ्रान्स, पोर्चुगल र स्पेनमा कैयौं अग्नि नियन्त्रकहरू डडेलो निभाउने प्रयास गरिरहेका छन् भने हजारौं मानिस आफ्नो घर छोड्न बाध्य भएका छन्। आपतकालीन सेवाहरूका अनुसार आगलागीका कारण धेरै सड़कहरू बन्द छन् र झण्डै 1,000 जनालाई सुरक्षित ठाउँमा सारिएको छ। अब केही खेल खबर। अस्ट्रेलियाको बिग बास लीग बीबीएल क्रिकेटको उद्घाटन खेल भारतको चेन्नईमा हुने भएको छ। 16 संस्करणको बीबीएलमा साबिक विजेता पर्थ स्कोचर्स र मेलबर्न रेनेगेड्स बीचको पहिलो खेल आउँदो डिसेम्बर 12 तारीकमा चेन्नईको एम चिदम्बरम रंगशालामा हुने भएको हो। मेलबर्न क्रिकेट ग्राउण्ड एमसीजीमा आयोजित कार्यक्रममा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारे आधिकारिक रूपमा घोषणा गर्नुभयो। यसअघि गएको फेब्रुअरीमा क्रिकेट अस्ट्रेलियाले चेन्नईको मैदानलाई सम्भावित स्थलका रूपमा पहिचान गरेको थियो। लगत्तै तमिलनाडु क्रिकेट संघ टीएनसीए र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईसँगको सकारात्मक छलफलपछि चेन्नईमा बीबीएलको उद्घाटन खेल आयोजना गर्ने योजना अघि बढ़ेको थियो। क्रिकेट अस्ट्रेलियाको 5 सदस्यीय टोलीले चेन्नईको मैदान पनि निरीक्षण गरेका थिए। बीबीएल पहिलो पटक अस्ट्रेलिया बाहिर हुन लागेको हो। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल खेलमा आज राति युरोपका दुई टोली स्पेन र बेल्जियमले खेल्दैछन्। यो खेल अमेरिकाको क्यालिफोर्नियामा नेपाली समय अनुसार राति पाउने 1 बजे शुरू हुनेछ। गैराति भएको पहिलो क्वार्टर फाइनलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगेको छ। यसैबीच विश्वकप फुटबलमा प्रयोग भइरहेको भिडियो असिस्टेन्ट रेफ्री अर्थात भीएआर विवादित भइरहेको छ। यसपटक अन्तिम 16 भएको अर्जेन्टिना र इजिप्ट बीचको खेलमा अर्जेन्टिनाको जितपछि भीएआर बारे थप चर्चा र नयाँ बहस चर्किएको छ। खेलमा पनि छिटफुट असन्तुष्टि देखिएका थिए। फिफाले औपचारिक रूपमा सन् 2018 रूसमा भएको प्रतियोगितामा भीएआर लागू गरेको थियो। भीएआर भिडियो प्रविधिको उपयोग मार्फत मैदानमा रहेका रेफ्रीलाई निर्णय लिन सघाउने प्रणाली हो। अर्थात मैदानमा भएका महत्वपूर्ण घटना रेफ्रीले देखेनन् वा स्पष्ट हुन सकेनन् र त्यसका कारण कुनै महत्वपूर्ण निर्णयमा त्रुटि भयो भने भीएआर प्रयोग गरिन्छ। यसले रेफ्रीलाई अझ राम्रो निर्णय लिन सहयोग गर्ने विश्वास गरिन्छ। तर अहिले पनि भीएआरबाट गरिएका निर्णय विवादरहित हुन सकिरहेका छैनन्। फिफाका अनुसार अहिलेसम्म विश्वभर 300 भन्दा धेरै प्रतियोगितामा यो प्रविधि उपयोग भएको छ। यो विश्वकपमा अहिलेसम्म खेलिएका 96 खेलमध्ये रेफ्रीले 23 पटक मात्र मनिटर हेरेका छन् र प्रति खेलका हिसाबले हेर्दा यो संख्या अघिल्लो विश्वकपको भन्दा कम हो। रूसपछि कतारमा भएको विश्वकपमा भीएआरले 27 पटक निर्णय तय गर्यो। तीमध्ये 2 बाहेक सबैमा मनिटर हेरेपछि रेफ्रीले आफ्नो प्रारम्भिक निर्णय बदलेका थिए। रूसमा भएको प्रतियोगिताका 64 खेलमा 20 पटक भीएआरको प्रयोग भएको थियो। रेफ्रीले 17 निर्णय परिवर्तन गरे जसमा प्रतियोगिताको महत्वपूर्ण फाइनल खेलमा गरिएको निर्णय पनि समावेश थियो। चारभन्झ्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जलनका बिरामी गणेश नेपालीको उपचारको क्रममा ज्यान गयो। माइती घर र वीर अस्पताल अगाडि युवाको प्रदर्शन। घटनाको निष्पक्ष छानबिन गर्न विपक्षी दलको माग। सार्वजनिक रेखा समितिद्वारा बेरुजु छलफलका लागि 5 उपसमिति गठन। रासोपाले 3 राख्दा बाँकी 2 एमाले र राप्रपा। डाट गर्ने भनिएको ध्रुवी हात्ती अझै भेटिएन। 25 जनाको जनशक्ति परिचालन। दक्षिणी स्पेनमा डडेलोमा परि कम्तीमा 11 जनाको ज्यान गयो। 19 जना बेपत्ता। दक्षिण युरोपभरि डडेलो फैलिँदै। र अस्ट्रेलियाको बिग बास लीगको उद्घाटन खेल भारतको चेन्नईमा हुने।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
7: साली नदीको सिर,
8: मणिचूडको काख,
7: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
8: शान्ति र आनन्दको अनुभूति,
7: भेटभाडबाट टाढा,
8: सहरबाट नजिकै,
7: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
8: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
9: विस्तृत जानकारीका लागि फोन नम्बर 98 61 49 56 66 र 98 41 29 54 81। वेबसाइट झुले.com.np।
10: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
11: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
12: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
13: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाण्डौको गोकर्णेश्वर नगरपालिका चार माकलबारीमा आज बिहान अक्सिजन सिलिण्डर विस्फोट हुँदा पैदल यात्रीको ज्यान गएको छ। जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक एवं प्रवक्ता पवन कुमार भट्टराईका अनुसार गोकर्णेश्वर आठका 41 वर्षीय विष्णु थापाको ज्यान गएको हो। सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिकामा रहेको पाँच पोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिण्डर र दुईवटा अग्नि नियन्त्रक यन्त्र लोड भएको गाड़ी को सिलिण्डर विस्फोट भएको हो। वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाल्पाको रैनादेवी गाउँपालिका एक घर भई कपिलवस्तुको बाढगंगा नगरपालिका आठ बस्ने 35 वर्षीय माधव अर्याल रहेका छन्। माधवले अमेरिका पठाइदिने भन्दै एकजनाबाट 3 लाख रूपियाँ लिई सम्पर्कविहीन भएका काठमाण्ड उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। काठमाण्ड महानगरपालिका 13 पक्राउ परेका माधवलाई थप अनुसन्धान तथा कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ। काठमाण्डौ महानगरपालिका 32 कोटेश्वरबाट लागू औषध सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका 3 घर भएका 24 वर्षीय सन्दीप तामाङ रहेका छन्। उनलाई गएराती प्रहरीले पक्राउ गरेको हो। प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले उनको कोठा खानतलासी गर्दा लागू औषध बरामद गरेको जनाएको छ। यस्तै सामाजिक सञ्जालमा अनधिकृत पहुँच पुर्याई ठगी गरेको आरोपमा नुवाकोटको लिखु गाउँपालिका 4 घर भई काठमाण्डौ महानगरपालिका 16 बालाजु बस्ने 19 वर्षीय विवेक सुनार पनि पक्राउ परेका छन्। उनले सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनधिकृत पहुँच पुर्याई पीड़ितको पहिचान प्रयोग गरी आफन्त र साथीभाइ भएको भ्रम पारी रकम माग गर्दै ठगी गर्दै आएका थिए। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्जेङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। जलनका बिरामी गणेश नेपालीको उपचारको क्रममा ज्यान गयो।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौँ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819376375।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू:
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सप्रेस सुविधा,
5: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा:
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, खाटलाक नेटुडी खेलछेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 9842-50541।
6: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
7: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
8: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295-61165, 9841-52564, 9841-26987 र 9520-51906।

0: सबको मन छुन, सबको मन छुन।
1: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
0: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98 4 33 47 262,
5: 98 10 55 55 85
6: र व्हाट्सएप नम्बर 98 5 20 28 6 46।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295751647
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने
3: दाँत भर्ने दाँतको आसुति गर्ने
2: दाँतको एक्सरे सुविधा
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने
3: दाँत नहुनेका बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा
3: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल खातबारी नगरपालिका एक हातलाग नेटुडी खेल छेउ सङ्खुवा सभा फोन नम्बर 0295562320 र 9842050541
5: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
6: नमस्कार भाइ तुमलेतिर पो हिँडेको हौ म त
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
6: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
5: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
6: ए ल ल सँगै जाउँ न भाइ
7: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लुको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ
4: रबिन टेलर्स खातबारी नगरपालिका 9 तुमलिङ टार राधाकृष्ण मन्दिर अगाडि
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
4: सम्पर्क नम्बर 9860946000
7: र 9919376375
8: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो कुन जन्मको पाप थियो कुन
9: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 9852555768 9852555768
11: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्।

0: यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
0: सम्पर्क 029-41-0084 र 98-40-45-827।
2: नमस्कार वडाध्यक्षज्यू।
3: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
2: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
3: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी,
2: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
3: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स हातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
2: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
4: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
1: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
0: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
1: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
5: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा।
0: सम्पर्क नम्बर 029-560-679 र मोबाइल नम्बर 98-420-82-776।
6: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खाजारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
0: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-520-29-47, 98-00-90-0062।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन्दन भएको पाप थियो कुनी?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
11: साथै 9852557068 मा वाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: सरप्राइज जेनी, यो गहना कस्तो छ?
13: छ्या, यस्तो पनि गहना लाउँछन्?
12: अनि यो
13: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
12: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
13: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
12: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
13: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
12: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
13: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852558344 र 029562248।
12: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
14: आयो सबको घर घरमा
15: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
16: नमस्कार, तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
15: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
17: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

0: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी एक, सङ्खुवा सभा।
2: आयो सबको घर घरमा।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
9: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुती गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको

0: खातबारीमा एकमात्र डेन्टल
1: पाजीबरा डेन्टल खातबारी नगरपालिका एक हाटलाक नेटुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
2: ओहो लु नमस्कार है सर।
3: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
4: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
4: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
5: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
4: छटाल टेलरिङ सेन्टर खातबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
5: डिजाइनर सुमन ठटाल 98 615 39 444
4: र 0295 90 155।
6: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 525 55 768 98 525 55 768।
10: साथै 98 525 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
12: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
11: हाम्रो सेवाहरू
12: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605780, 99525165580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी एक, सम्खुवा सभा।
13: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
11: त्यसको लागि के को चिन्ता। हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
13: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
11: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
13: प्रोप्राइटर लक्ष्मी काफ्ले।
11: सम्पर्क 98 433 47 262,
13: 98 10 55 55 85
11: र व्हाट्सएप नम्बर 98 5 20 28 6।
13: के तपाईँ तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
11: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
13: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू
13: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
11: दाँत खुल्ने दाँत सफा गर्ने,
13: दाँतको एक्सरे गर्ने,
11: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
13: झिक्न मिल्ने आरपीडी लगाइने,
11: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
13: बाङ्गोटिङ्गो दाँत मिलाइने,
11: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
13: मनकामना डेन्टल क्लिनिक खाद्री नगरपालिका एक प्रहरी गेट छेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
11: सम्पर्क नम्बर 0295906667 र 98422267।
14: आयो सबको घर घरमा
15: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
16: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
15: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
17: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।
1: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 MHz सधैँ सुन्नुहोला।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: सरकार बदलिए पनि नागरिकका पीड़ा र शास्ति उस्तै रहेको गुनासो
6: कहाँ छ प्रधानमन्त्रीज्यू? न्याय चाहियो हामीलाई, अरू केही चाहिँदैन।
7: दिनहरूमा चाहिँ म जस्तो पीड़ित को पनि यसरी माइतीघर मण्डलामा आएर रुनु पर्ने अवस्था नआओस्।
5: जनता आवास कार्यक्रमबाट अहिलेसम्म झण्डै 39,000 आवास हस्तान्तरण, 8,000 भन्दा धेरै निर्माणाधीन रहेको सामाजिक सुरक्षा मन्त्रालयको विवरण,
8: चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने रकेट अवतरण गरायो, सैटेलाइट प्रक्षेपण र अन्तरिक्ष अन्वेषणको लागत उल्लेख्य रूपमा घटाउन सकिने,
5: र विश्वकप फुटबलको क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम खेल्दै अस्ट्रेलियाको बिग ब्याश लीगको उद्घाटन खेल भारतको चेन्नाईमा हुने।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333, 493-555।
13: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
14: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा गणेश नेपालीको ज्यान गएको र छानबिनका लागि समिति गठन भएको खबर। सरकारले मुगुका गणेश नेपालीको घटना सम्बन्धमा छानबिन गर्न डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। गृहमन्त्री सुदन गुरूङले आजको प्रतिनिधि सभा बैठकमा बोल्दै समिति गठन भएको बारे जानकारी गराउनु भएको हो। गृहमन्त्री गुरूङले 5 सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार डीआईजी गोविन्द थपलियाको नेतृत्वमा समिति गठन भएको छ। गृहमन्त्री गुरूङले घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। हिजो काठमाडौँ त्रिपुरेश्वरमा जलनपछि वीर अस्पताल पुर्याइएका मुगुको सोरू गाउँपालिका एक घर भई भक्तपुर बस्दै आएका 25 वर्षीय नेपालीको आज बिहान उपचारकै क्रममा ज्यान गएको हो। बिहान 11:30 बजेतिर नेपालीको निधन भएको वीर अस्पतालका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। यसअघि अस्पतालले बिहान पत्रकार सम्मेलनमा जलनबाट गणेशको शरीरको झण्डै 60% भाग जलेको जानकारी दिएको थियो। अवस्था चिन्ताजनक भएपछि तत्काल थप उपचारका लागि भारत नलैजाने निर्णय पनि भएको थियो। जलन लगत्तै हिजो दिउँसो 3 बजे गणेशलाई वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उहाँले हिजो राहदानी विभाग अगाडि पेट्रोल खनाएर आफूलाई जलाउनु भएको थियो। यसैबीच माइती घर मण्डला र वीर अस्पताल अगाडि आज दिउँसो युवाहरूले प्रदर्शन समेत गरेका छन्। गणेश नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना हुनुको कारण र घटनामा संलग्नलाई कार्यवाहीको माग राखेर युवाहरूले प्रदर्शन गरेका हुन्। गणेशको परिवार र आफन्तले सब बुझ्न अस्वीकार गरेका छन्। सरकारले परिवारको हेरचाहको पूर्ण जिम्मेवारी लिनुपर्ने परिवार र आफन्तको अडान रहेको छ। यो घटनाको विषयमा अनुसन्धानका लागि नेपाल प्रहरीले काठमाडौँ महानगरका 3 जना नगर प्रहरीसँग सोधपूछ र थप प्रक्रिया अघि बढ़ाएको जनाएको छ।
12: यस्तै प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी, कांग्रेस, एमाले र राप्रपाले मुगुका गणेश नेपालीले ज्यान गुमाउनु पर्ने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। काठमाडौँको त्रिपुरेश्वरमा हिज आफ्नै शरीरमा पेट्रोल छर्केर जलन भएका र उपचारको क्रममा आज बिहान ज्यान गुमाएका युवाको विषयमा आजको प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको हो। यो विषयमा विपक्षी दलहरूले सरकारको ध्यान आकर्षण गरेका छन्। साथै विपक्षी दलका सांसदहरूले घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद पार्वती विक, वर्षमान पुन लगायतले ज्यान गुमाएका गणेश नेपालीको घटनाका विषयमा सरकारले जिम्मेवारी लिनुपर्ने बताउनुभयो। यस्तै यो घटनामा राज्य किन मुख दर्शक बनेर बसेको भन्दै कांग्रेसले प्रश्न गरेको छ। कांग्रेसका सांसद बासना थापाले शरीरमा आगो लगाएको अवस्थामा पनि एम्बुलेन्स समेत नपठाएको आरोप लगाउनुभयो। त्यस्तै नेकपा एमाले यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। आज विज्ञप्ति निकालेर महासचिव शंकर पोखरेलले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कार्यवाही र पीड़ित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्नुभएको छ। एमाले वर्तमान सरकारले गरीब, श्रमिक र सुकुम्बासीमाथि श्रृंखलाबद्ध रूपमा अमानवीय गतिविधि गरिरहेको आरोप पनि लगाएको छ। आजको प्रतिनिधि सभा बैठकमा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै एमालेकी सांसद भूमिका लिम्बू सुब्बाले राज्यले लिने ट्राफिक जरिवाना उचित हो वा होइन भनेर गणेश नेपालीको अनुहार हेर्न पनि आग्रह गर्नुभयो। साथै उहाँले यो घटनाको छानबिन गर्न माग गर्नुभएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको संसदीय दलका नेता ज्ञान बहादुर शाहीले गणेश नेपालीको ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना हुनुको कारण राज्यको नीति भएको बताउनु भएको छ।
5: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले जलनबाट ज्यान गुमाएका मुगुका गणेश नेपालीको घटनालाई सामूहिक आत्मचिन्तनको विषय बनाउनु पर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले यसलाई एक नागरिकको जीवन, एउटा परिवारको असह्य पीड़ा र हाम्रो मानवीय संवेदनासँग जोड़िएको विषय रहेको उल्लेख गर्नुभएको छ। यो कुनै राजनैतिक बहस वा दोषारोपणको विषय होइन, यो एउटा नागरिकको जीवन र हाम्रो मानवीय संवेदनासँग जोड़िएको गम्भीर विषय हो, थापाले लेख्नु भएको छ। उहाँले आम युवाले भोग्नु परेको निराशा र राज्य संयन्त्रप्रति नागरिकको असहाय भावना बारे प्रश्न उठाउँदै गणेशको परिवारलाई सहयोग गर्न सबैमा आग्रह समेत गर्नुभएको छ।
12: काठमाण्डुको माइतीघर मण्डला नागरिकको पीड़ा पोख्ने, अधिकार माग्ने र राज्यसम्म आफ्नो आवाज सुनाउने एक साझा चौतारी जस्तै बनेको छ। देशका विभिन्न ठाउँबाट न्याय माग्दै आएकाहरू अहिले पनि माइती घरमा धरनामा छन्। जबरजस्ती करणीको घटनाका पीड़ितदेखि सहकारी अनि मिटर ब्याज लगायतका विषयमा उनीहरूले आवाज उठाइरहेका छन्। कोही कानूनी ढिलासुस्ती र बेथिती विरूद्ध लड़िरहेका छन् त कोही बिरामी शरीर बोकेर चिसो सड़कमा स्वास्थ्य उपचार र बाँच्ने अधिकारको न्यूनतम सहयोग मागिरहेका छन्। हामीले माइती घरमा धरनामा बसेका र न्यायको माग गरिरहेका केहीलाई भेटेर प्रतिक्रिया लिएका छौं।
15: म महेन्द्र खड्का, घर सरलाई हाल बसाइती 3 कुने नै हो। गणेश नेपाली भन्ने चालक हुनुहुन्थ्यो, अमानवीयताको हिसाबले चाहिँ हुइलक लगाइएको देखियो हामीले त्यहाँ। जुनै पनि सरकारी निकायमा होस् या प्राइभेट सेक्टरमा गएर चाहिँ हामीले सेवा लिँदै गर्दा पनि कुनै पनि पार्किङको सुविधा चाहिँ नेपाल सरकारले नगरिदिएको अवस्था छ। यहाँ कर र तपाईँको चाहिँ जरिवानामा चाहिँ एकदमै टाइट गरेर लगेको छ, तर सुविधा दिनुपर्ने ठाउँमा चाहिँ कुनै पनि हिसाबको सुविधा पाइएको छैन। आजसम्म हामीले विदेशी हिसाबको चाहिँ जरिवाना तोक्नुहुन्छ उहाँहरू, विदेशी हिसाबको रोड लाइनको चाहिँ कुनै म्याप या मापदण्ड बनाउनुहुन्न उहाँहरू।
16: लक्ष्मी सिंह, 2 महिना 21 दिनसम्म पानीमा घाममा अब बिरामी सुरक्षा गरेर बस्ने बेलामा यस्तो ठाउँमा बस्नु परेको छ। अब सरकारले पनि एउटा ध्यान आकर्षण गरेर हेरिदिनु पर्ने, जीवन र मृत्युसँग लडिसकेको जिन्दगी बचाउनुहुन्छ भने म यहाँ आएको, उहाँहरूले खै उहाँहरूको ध्यान कहाँ पो गए भगवान थाहा पाओस्। अहिले अब सरकारले भन्थ्यो स्वास्थ्य शिक्षा फ्री भने खै हामीलाई केही फ्री छैन, अब के फ्री छ भने।
17: मेरो नाम भाग्य नारायण महतो, सर्लाही जिल्ला बरतबा नगरपालिका वार्ड नम्बर 9 मूर्तिया।
18: मिटर ब्याजीको पहिला पनि पटक पटक हामी आन्दोलन गरेकै हो। एकचोटि प्रधानमन्त्री प्रचण्ड बालुवाटारमा बोलाएर खाजामा अन्डा उन्डा खुवाएर हामीलाई कागजको खोस्टामा हस्ताक्षर गराएर पठाइदिनु भयो तर न्याय पाएन। अर्कोचोटि आउँदाखेरि यही रवि लामे छामेज्यूले यही भिरकुटी मण्डपमा हामीलाई ललिपप चकलेट खुवाएर कागजको खोस्टामा हस्ताक्षर गराएर फेरि पठाइदिनु भयो तर पनि न्याय पाएन। म देश प्रदेशबाट 2/3 बहुमत दिएर पठाएछन् तर आज किन चुप लागेर कहाँ लुकेर बस्नु भएछ, किन आज एकचोटि बोल्नु भए छैन, कहाँ छ प्रधानमन्त्रीज्यू, न्याय चाहियो हामीलाई अरू केही चाहिँदैन।
19: सिधुन वीरेन्द्र नगर खुरखुरी माया पाण्डे हो मेरो। राज्य नै छैन यो देशमा, राज्य भएको भए त राज्यले हामीलाई हेर्न पर्थ्यो। चितवनको मेरो वार्डमा मात्रै 9 जग्गा पास गरेर लगाएर रहेछ, टाइसाई लाउने कोट लाउने गरेर जाने अनि दलाल लाउने जग्गा लिने 2-4 लाख दिने करोड़ जग्गा पास गर्ने अनि त्यो जग्गाहरू अब फिर्ता गर्नु पर्दैन। चलेको ब्याजले राज्यले उसको पैसा दिलाउने अनि त्यो जग्गा फिर्ता गराउने, यो जे सरसम्म जग्गा पास गरेर ब्याथी त्यो हुनुपर्छ पर्दैन। ठगेर खाने, देश मारेर खाने, राष्ट्रको सम्पत्ति खायो, जनताको सम्पत्ति पनि खाने यी प्रधानमन्त्रीहरूले हेर्नुपर्छ पर्दैन। अब यसको खैरा छैन, अब जनताहरू कठालामा झुन्छन्, अब छोड्दैनन्।
20: म चाहिँ शर्मिला छ, घर चाहिँ जाजरकोट हो। शरीर बन्दरको जबस्तीकरणको मुद्दा चलाएको छ अनि जन्मदर्ता बाबुको 3 महिना साढे 3 महिना भइसक्यो, बच्चाको जन्मदर्ता बनेन, कानुनमै भएको कुरा मागेर बसेछु। उसको बच्चाले पाउने अधिकार सबै पाओस् भने गृहमन्त्री चाहिँ यहाँ आउनु भएको थियो, हुन्छ भन्ने कुरा गर्नुभएको छ। त्यहाँदेखि चाहिँ के भयो,
21: 76 सालमा मैले दाङ जिल्ला अदालतमा आउँछु मुद्दा दर्ता गरेँ। जिल्ला अदालत दाङबाट 7 वर्ष 6 महिनाकै सजाय तोक्यो तर उच्च अदालत तुलसीपुरबाट चाहिँ मेरो प्रमाणै नहेरिकन उसलाई चाहिँ उन्मुक्ति ल्यायो होइन। अस्ति 23 गते त्यति धेरै प्रमाण हुँदा पनि मैले न्यायालयबाट चाहिँ न्याय पाइनँ। अहिलेको सरकारप्रति आश छ, विश्वास छ, मेरो प्रमाण चाहिँ सदनसम्म पुग्नेछ, सरकारसम्म पुग्नेछ होइन, सर्वोच्चमा त्यो प्रमाण हेरेर दोषीले कानुन अनुसार चाहिँ सजाय पाउनेछ भन्ने आश राखेर म दाङदेखि आएँ। अबको दिनहरूमा चाहिँ म जस्तो पीडित कोही पनि यसरी माइतीघर मण्डलामा आएर रुनु पर्ने अवस्था नआओस्।
22: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा, खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
23: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
24: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
22: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले जलनबाट बिरामी गणेश नेपालीको उपचारको क्रममा ज्यान गयो, घटना सम्बन्धमा छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन, निष्पक्ष छानबिन गर्ने गृहमन्त्री गुरूङको प्रतिबद्धता, देशका विभिन्न ठाउँबाट न्याय माग्दै आएकाहरूको माइतीघरमा धरना, सरकार बदलिए पनि नागरिकका पीड़ा र शास्ति उस्तै रहेको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
12: समुदायलाई लक्षित गरी लागू भएको जनता आवास कार्यक्रम अन्तर्गत अहिलेसम्म झण्डै 39,000 आवास हस्तान्तरण भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले 38,938 आवास हस्तान्तरण भएको तथ्याङ्क प्रस्तुत गर्नुभएको हो। उहाँका अनुसार अहिले 8,359 आवासहरू निर्माणाधीन अवस्थामा छन्। मन्त्री बादीले जनता आवास कार्यक्रम अन्तर्गत अहिलेसम्म 55,970 आवास स्वीकृत भएको समेत बताउनुभयो। उहाँका अनुसार प्रदेशगत रूपमा कोशीमा 5,416 आवास हस्तान्तरण भई 657 निर्माणाधीन रहेका छन्। त्यस्तै मधेसमा 15,534 आवास हस्तान्तरण हुँदा 5,248 निर्माणाधीन, बागमतीमा 2,076 आवास हस्तान्तरण र 147 निर्माणाधीन, गण्डकीमा 2,021 आवास हस्तान्तरण भई 159 निर्माणाधीन, लुम्बिनीमा 6,522 आवास हस्तान्तरण हुँदा 5,037 आवास निर्माणाधीन रहेका छन्। त्यसै गरी कर्णाली प्रदेशमा 4,344 आवास हस्तान्तरण भई 1,134 आवास निर्माणाधीन अवस्थामा रहेको र सुदूरपश्चिममा 3,018 आवास हस्तान्तरण अन्तरण हुँदा 467 निर्माणाधीन रहेको मन्त्रीवादीले जानकारी दिनुभयो।
22: संघीय संसदको सार्वजनिक लेखा समितिले बेरोजीमाथि विस्तृत छलफल र अध्ययन गर्न पाँचवटा उपसमिति गठन गरेको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न पाँचवटा उपसमिति गठन गरेको हो। समितिका सभापति भरत बहादुर खड्काको नेतृत्वमा बसेको समितिको बैठकले सरकारी निकायमा आर्थिक पारदर्शिता कायम गर्न र थुप्रिएको बेरोजीलाई समयमै फर्च्युट गर्ने उद्देश्यका साथ मन्त्रालय र निकायलाई पाँचवटा समूहमा विभाजन गरेको छ। अर्थ र सुशासन उपसमितिको संयोजकमा रूकेश रंजित चयन हुनुभएको छ। राज्य सुरक्षा न्याय कानून र प्रशासन उपसमितिको संयोजकमा यज्ञ बहादुर बोगटी हुनुहुन्छ। खुशबु ओलीको संयोजकत्वमा भौतिक पूर्वाधार पर्यटन र विकास उपसमिति, त्यस्तै आर्थिक उत्पादन विज्ञान प्रविधि वातावरण र मानव उपसमितिको संयोजकमा खगेन्द्र सुनार हुनुहुन्छ। सामाजिक न्याय कल्याण र समावेशीकरण उपसमितिको संयोजकमा मनिष झा हुनुहुन्छ। सभापति खड्काले सार्वजनिक लेखा समितिका विभिन्न उपसमितिहरू गठन भइसकेकोले अब समितिको कामले गति लिने विश्वास व्यक्त गर्नुभयो। उहाँले समितिको उद्देश्य प्राप्तिका लागि सहयोग गर्न सबै राजनीतिक दलका नेताहरूलाई अपील समेत गर्नुभएको छ। यसअघिको बैठकमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सबै उपसमितिको संयोजकमा दावी गरेसँगै बैठक स्थगित गरिएको थियो। तर आजको बैठकमा भने सहमति अनुसार एमाले र राप्रपाले एक एक उपसमिति संयोजक पाएका छन् भने बाँकी तीन उपसमितिको नेतृत्व रासोपाले पाएको छ। बोगटी नेकपा एमालेका तथा ओली राप्रपाका सांसद हुनुहुन्छ। त्यस्तै सुनार झार रंजित सत्तारूढ़ रासोपाका सांसद हुनुहुन्छ।
12: हप्ताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 1.13 अंकले घटेर 2,600.78 बिन्दुमा छरेको छ। आज लगानी, उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स, म्यूचुअल फण्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 135 कम्पनीको शेयर घटेकोमा 120 बढ़ेको छ। यस्तै 19 कम्पनीको शेयर घटबढ़ भएको छैन। आज भगवती हाइड्रो पावर, एनआईबीएल स्टेबल फण्डको शेयर 7.5% भन्दा धेरैले घटेको छ। बजार सामान्य घटेको दिन आत्मनिर्भर लघु वित्तको शेयर 10.66% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4,61 करोड़को कारोबार भएकोमा आज 367 कम्पनीका 1,06,00,000 खित्ता शेयर 6,86 करोड़ रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम 2.5 महिना यताकै धेरै हो। यसअघि गएको वैशाखमा 9 गते 7,81 करोड़ रूपियाँको शेयर किनबेच भएको थियो।
22: शेयर पछि सुन चाँदीको खबर। हप्ताको पहिलो कारोबार दिनदेखि केही घटेको सुन चाँदीको भाव हप्ताको अन्तिम कारोबार दिन आज शुक्रबार बढ़ेको छ। सुनको भाव आज तोलामा 2,700 रूपियाँले बढ़ेको हो। हिजो सुनको भाव तोलाको 2,84,700 रूपियाँमा कारोबार भएकोमा आज भाव बढ़ेर 2,87,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 170 रूपियाँले बढ़ेको छ। हिजो चाँदी तोलाको 4,340 रूपियाँमा कारोबार भएकोमा आज बढ़ेर तोलाको 4,510 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
12: ध्रवी हात्तीलाई नियन्त्रणमा लिएर दारा काट्ने तयारी गरिएको भए पनि अहिलेसम्म डाट गर्न सकिएको छैन। डाट भनेको जंगली जनावरलाई नियन्त्रणमा लिन वा उपचार गर्न प्रयोग गरिने प्रविधि हो। ध्रवी हात्ती चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा उपद्रो गर्दै आएको जंगली हात्ती हो। यो हात्तीले अहिलेसम्म 25 ज्यान लिइसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जाले बताउनुभयो। पछिल्लो पटक गएको शनिबार भरतपुर महानगरपालिका 23मा 21 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरतलाई ध्रवे हात्तीले आक्रमण गरी ज्यान लिएको थियो। त्यसपछि निकुञ्जले हात्तीलाई डाट गर्न 25 जनशक्ति परिचालन गरेको छ। तर अहिलेसम्म ध्रवे हात्ती भेटिएको छैन। 2074 सालमा नेपाली सेनाका सेनानी मेजरलाई आक्रमण गरेर ज्यान लिएकोमा 9 वर्षपछि शनिबार आमा छोराको ज्यान लिएको थियो।
22: हिमाली जिल्ला मुस्ताङमा चालू आर्थिक वर्ष 82-83 एक वर्षमा लेक लागेर 10 भारतीय नागरिक सहित 16 ज्यान गएको छ। प्रदेश अस्पताल जोमसुमका अनुसार चालू वर्षको साउनदेखि अहिलेसम्म मुस्ताङ भ्रमणमा आएका मध्ये 10 भारतीय, 5 नेपाली र 1 मेक्सिकोका नागरिकको हाई अल्टिच्यूडका कारण लेक लागेर ज्यान गएको हो। मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर समीक्षा कण्डेलका अनुसार हाई अल्टिच्यूडका कारण लेक लागेर ज्यान गुमाउनेहरू 50-84 वर्ष उमेर समूहका पर्यटक तथा तीर्थयात्री रहेका छन्। मुस्ताङ पुग्ने पर्यटक तथा तीर्थयात्रीले स्वास्थ्य सुरक्षामा आवश्यक सावधानी नअपनाउँदा घटना हुने गरेको छ। हाई अल्टिच्यूडको जोखिम न्यूनीकरणका लागि मुस्ताङमा एक क्याप, प्रदेश स्वास्थ्य कार्यालय, अस्पताल, पालिका, मुक्तिनाथ विकास समिति र सुरक्षा निकायले पर्यटक सचेतनामूलक होर्डिङ बोर्ड, पर्चा, पम्पलेट वितरण लगायतका काम गर्दै आएका छन्। डाक्टर कण्डेलका अनुसार तीर्थयात्री तथा पर्यटकलाई यातायात व्यवसायी, पर्यटन व्यवसायी र ट्राभल एजेन्सीले हाई अल्टिच्यूडको सम्बन्धमा समयमै ज्ञान दिन आवश्यक रहेको छ। प्रदेश अस्पताल जोमसोम र बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाले मुक्तिनाथ मन्दिर परिसरमा हाई अल्टिच्यूड उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको राष्ट्रिय समाचार समितिले जनाएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: Kes bonus pal. भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलरलाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01-42-17666 मा सम्पर्क गर्नुहोस्।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। सरकारले कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका 836 जना नेपालीको उद्धार गरिएको जनाएको छ। परराष्ट्र मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले कम्बोडियाबाट 709 जना, म्यानमारबाट 113 जना, लाओसबाट 8 जना र थाइल्याण्डबाट 6 जनाको उद्धार गरिएको जानकारी दिनुभयो। यसबारेको विस्तृत खबर तपाईँले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ।
1: लामो समयपछि आज दिउँसो परेको मुसलधारे वर्षाले महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न भएको छ। झण्डै 1.5 घण्टासम्म लगातार परेको मुसलधारे पानीले जलेश्वर सहित वरपरको क्षेत्र जलमग्न बनेको हो। वर्षाका कारण जलेश्वरका सड़कमा 1-3 फीटसम्म पानी जमेको थियो। त्यसबेला सड़कमा यातायात प्रभावित बन्यो। महेन्द्र चोकको हनुमान मन्दिर पनि डुबानमा परेको छ। जलेश्वर नगरपालिका 2 मै रहेको राजदेवी मन्दिर डुबानबाट प्रभावित भएको छ।
2: यसैबीच आज राति, भोलि र पर्सी देशभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार केही ठाउँमा मुसलधारेदेखि आधी घोप्टे वर्षाको सम्भावना छ। आज राति मध्य प्रदेशका साथै कोशी, बागमती, गण्डकी प्रदेशका तराईका केही ठाउँमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ र तराईका केही ठाउँमा, कर्णाली प्रदेशका पहाड़का थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़का थोरै ठाउँमा, मध्यसहित कोशी, बागमती, गण्डकी प्रदेशको तराई, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ र तराईको 1-2 ठाउँमा मुसलधारेदेखि आरी घोप्टे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि र पर्सी पनि केही ठाउँमा यसै गरी ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
1: काठमाण्डुको गोकर्णेश्वर नगरपालिका 4 महाकलबारीमा आज बिहान अक्सिजन सिलिण्डर विस्फोट हुँदा पैदल यात्रीको ज्यान गएको छ। जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रहरी उपरीक्षक एवं प्रवक्ता पवन कुमार भट्टराईका अनुसार गोकर्णेश्वर 8 का 41 वर्षीय विष्णु थापाको ज्यान गएको हो। सिन्धुपाल्चोकको 5 पोखरी थाङपाल गाउँपालिकामा रहेको 5 पोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिण्डर र 2 वटा अग्नि नियन्त्रक यन्त्र लोड भएको गाड़ीको सिलिण्डर विस्फोट भएको हो।
2: नेपाल दर्पणमा अब विदेशका खबर। चीनले आफ्नो अन्तरिक्ष यात्रामा एउटा ठूलो सफलता हासिल गर्दै पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने रकेट सफलतापूर्वक अवतरण गराएको छ। लङ मार्च नेट वी रकेट आज स्थानीय समय अनुसार दिउँसो 12:15 बजे दक्षिण चीनको हाइनानबाट प्रक्षेपण भएको चाइना एरोस्पेस साइन्स एण्ड टेक्नोलोजी कर्पोरेशनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। रकेटको माथिल्लो भागबाट छुट्टिएको झण्डै 6 मिनटपछि यसको बुस्टर ठाडो रूपमा पृथ्वी फर्किएको र एउटा तैरिरहेको प्लेटफर्ममा सुरक्षित रूपमा उत्रिएको खबरमा उल्लेख छ। यसले एलन मस्कको स्पेस एक्स र अमेजनका संस्थापक जेफ बेजोसको स्वामित्वमा रहेको ब्लू ओरिजिनको सफल अवतरणपछि चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटहरूमा अमेरिकाको प्रभुत्वलाई

0: अवतरण गरेको थियो। नेपाल दर्पणमा अब केही खेल खबर। नेपाली क्रिकेट टोलीले घरेलु मैदानमा भारत ए टोलीसँग टी20 श्रृंखला खेल्ने भएको छ। काठमाण्डौ किर्तिपुरको त्रिवी मैदानमा नेपाल र भारत ए बीच तीन खेलको टी20 श्रृंखला हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। क्यानका अनुसार आउँदो डिसेम्बर 9 देखि 13 तारीकसम्म टी20 श्रृंखला हुनेछ। स्कटल्याण्डमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी सम्मेलनको क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआई सचिव देवजीत सैकिया बीच भएको यो बैठकपछि श्रृंखला तय भएको हो।
1: विश्वकप फुटबलमा प्रयोग भइरहेको भिडियो असिस्टेन्ट रेफ्री अर्थात भीएआर विवादित भइरहेको छ। यसपटक अन्तिम 16 भएको अर्जेन्टिना र इजिप्ट बीचको खेलमा अर्जेन्टिनाको जीतपछि भीएआर बारे थप चर्चा र नयाँ बहस चर्किएको छ। अरू खेलमा पनि छिटफुट असन्तुष्टि देखिएका थिए। फिफाले औपचारिक रूपमा सन् 2018 रूसमा भएको प्रतियोगितामा भीएआर लागू गरेको थियो। भीएआर भिडियो प्रविधिको उपयोग मार्फत मैदानमा रहेका रेफ्रीलाई निर्णय लिन सघाउने प्रणाली हो। अर्थात मैदानमा भएका महत्वपूर्ण घटना रेफ्रीले देखेनन् वा स्पष्ट हुन सकेनन् र त्यसका कारण कुनै महत्वपूर्ण निर्णयमा त्रुटि भयो भने भीएआर प्रयोग गरिन्छ। यसले रेफ्रीलाई अझ राम्रो निर्णय लिन सहयोग गर्ने विश्वास गरिन्छ। तर अहिले पनि भीएआरबाट गरिएका निर्णय विवादरहित हुन सकिरहेका छैनन्।
0: फिफा विश्वकपकै खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा आज युरोपका दुई टोली स्पेन र बेल्जियमले खेल्दैछन्। यो खेल अमेरिकाको क्यालिफोर्नियामा नेपाली समयअनुसार राति 1:15 शुरू हुनेछ। यो विश्वकपमा अहिलेसम्म अपराजित रहेको अनि एक गोल पनि नखाएको स्पेन आजको खेलमा आफ्नो उत्कृष्ट लय कायम राख्ने लक्ष्यमा छ। बेल्जियम पनि स्पेनलाई हराउँदै सेमी फाइनलमा पुग्ने योजनामा छ। उसले लगातार 18 खेलमा हाल बेहोरेको छैन। आजको खेलको विजेताले सेमी फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। यसैबीच अस्ट्रेलियाको बिग बास लीग बीबीएल क्रिकेटको उद्घाटन खेल भारतको चेन्नईमा हुने भएको छ। 16 संस्करणको बीबीएलमा साबिक विजेता पर्थ स्कोचर्स र मेलबर्न रेनेगर्स बीचको पहिलो खेल आउँदो डिसेम्बर 12 चेन्नईको एमए चिदम्बरम रंगशालामा हुने भएको हो। मेलबर्न
2: मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाई खोल्ने,
7: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
6: ध्यान दिनै पर्ने कुरा।
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
8: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98420-50500।
9: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
10: गुना बढी टिक्छ, हुलास भई अरू किन खोज्ने?

मुगुगा युवा गणेश नेपालीको मृत्यु भएको घटनाबारे छानबिन गर्न सरकारद्वारा समिति गठन, घटनालाई अनावश्यक रूपमा नउचाल्न गृहमन्त्री गुरूङको आग्रह। रेडियो कान्तिपुरको नेशनल म्युजिक अवार्ड कार्यक्रम ललितपुरमा जारी, स्रष्टाको सम्मानसहित सांगीतिक प्रस्तुति हुँदै। चीनमा शक्तिशाली टाइफुन पूर्वी तटतर्फ अघि बढेपछि उच्च सतर्कता, हजारौं नागरिकलाई सुरक्षित स्थानमा सारियो। र विश्वकप फुटबलको दोस्रो क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम बीच प्रतिस्पर्धा हुँदैछ।

TV मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ गुड

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा म अनिल। शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट। सरकारले मुगुका युवा गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि भएको मृत्युको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री सुदन गुरूङले घटनाबारे पाँच सदस्यीय समिति गठन गरिएको जानकारी गराएका हुन्। मुगुका नेपालीको शुक्रबार बिहान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उनले हिजो दिउँसो राहदानी विभाग अगाडिको सड़कमा आत्मदाहको प्रयास गरेका थिए। मन्त्री गुरूङले नेपालीलाई बचाउन सरकारको तर्फबाट निकै ठूलो प्रयास भएको बताएका थिए। यसअघि विपक्षी दलका सांसदहरूले गणेश नेपालीको मृत्युको विषयलाई लिएर सरकारको चर्को आलोचना गरेका थिए। श्रोता, अब हामी तपाईहरूलाई रेडियो कान्तिपुरको नेशनल म्युजिक अवार्ड कार्यक्रमको प्रत्यक्ष प्रसारणतर्फ जोड्दैछौ।
2: भर्खर के भन्नुभयो?
3: सारे गम पदनी सा।
2: निसा किन भन्नुभयो? निसा किन भन्नुभयो? तपाईँले पैसा कसले दिएको? श्रृङ्खलाले। श्रृङ्खला भन्नु न गुरु। सारे गम पद श्रृङ्खला भन्नु त गुरु।
3: ए बाबु, यो सारे गम पद श्रृङ्खला सम्भव छैन।
2: कस्तो कुरो गर्नुहुन्छ? श्रृङ्खला भएपछि सम्भव हुन्छ। यता कतै होला, हेर्नु न गुरु।
3: होइन, तिमीलाई म सङ्गीत राम्रोसँग सिकाउँछु। ल
2: भन्नु ल भन्नु।
3: सारे गम पद तिमीलाई अब के भन्नु, अर्को गीत सुन। गीतैबाट तिमीलाई सुरु गर्दैछ।
2: ल ल सुन, सुन्नु गुरु, सुन्नु।
3: के को भयो?
4: के लत
3: ताली भनौँ, ताली
2: है।
4: के लत बस्यो मलाई कहिले सुधार हुन्छ?
2: चुरोट खानुहुन्छ गुरु?
3: किन
2: के लत बस्यो मलाई कहिले सुधार हुन्छ? अब यो न चुरोट खानुहुन्छ भने त गुरु कहिले सुधारै हुँदैन, तलतल लागिरहन्छ गुरु।
3: ए यो गीत हो के भाइ? गीत हो, गीत गीत कस्तो नबुझेको?
2: ए यो गीत हो गुरु?
3: हो।
2: अब पहिलो लाइन भन्दै त तीन घन्टा लाउँदो रहेछ गुरु। पुरै गीत गायो भने त यहाँ अवार्ड कार्यक्रम सकेर यता भान्सेले भाँडा छाँडा माझेर सुतेर एक निन्द्रा पुर्याएपछि बल्ल गीत सकिन्छ गुरु।
3: ए कस्तो कुरा गर्छ भने?
2: अलिक फास्टमा गाउनु न गुरु, फास्टमा।
3: कस्तो कस्तोमा गाउने?
2: ऱ्यापमा के गुरु? केलापछि मलाई कहिले सुधार हुन्छ? यतिको फास्ट भन्नुभयो? केलापछि मलाई कहिले सुधार हुन्छ?
3: हुँदैन सुधार। यस्तो मान्छेको स्वरलाई सुधार केन्द्रमा हाल्यो भने सुधार केन्द्र बिग्रिन्छ, तर यो सपिँदैन। त्यस्तो हुन्छ नि। अरू के ऱ्याप सिक्ने भनेको?
2: ऱ्याप सिकाउनु गुरु।
3: ऱ्याप चाहिँ किन सिक्नु परेको भन्छ बाबु?
2: खासमा गुरु होइन, ऱ्याप सिकेर चाहिँ मलाई रानी पट्टे हुन्छ क्या।
3: रानी? ए रानी भनेपछि त्यो त ज्ञानेन्द्र हो।
2: खासमा त्यस्तो कुरो होइन क्या, त्यो रातो रानी छ नि हो, उसलाई पट्टे हुन्छ क्या गुरु मलाई।
3: रातो रानी? हो त्यो के अरे प्रिटी सानी हाई हिल्स मेरो स्टाइल दामी वै आई वेकअप इन द रुम कान्छी नानी।
2: हो गुरु, हो गुरु, हो गुरु, हो गुरु, हो गुरु।
3: तँलाई त यादमै भनिन्छ, मिलेन लेभल तेरो बाउ बोला जा। ए रातो रानी अनुहार हेर्नु, अनुहार त्यही त्यस्तो हुँदैन। अब तिमीले सङ्गीतमा फोकस गर्नु पऱ्यो क्या? सङ्गीतमा
2: तपाईँले ठुलो कुरो गर्नुभयो गुरु,
3: ठुलो कुरो गरेको। अब मेरो सङ्गीत पाठशालामा ठुल्ठुलो मान्छे आउँछ त, अनि ठुलो कुरो गर्नु परेन?
2: ठुलो मान्छे आउँछ? को आउँछ गुरु?
3: मेरोमा त सुदन गुरुङ आएको।
2: सुदन गुरुङ? तपाईँले सङ्गीत सिकाएको गुरु?
3: सङ्गीत मैले सिकाएको होइन, उसले मलाई सिकाएर गयो।
2: उसले चाहिँ सिकाएर गयो? के सिकायो गुरु?
3: मैले हार्मोनियम बसेर त्यहाँ त्यहाँ त्यहाँ गरेको है। त्यो मान्छेले के भन्नु थाल्छ?
2: के भने?
3: अब यो टाटा टुटु नगरिदिउँ होला ल, कि गरिदिउँ होला है। एकैछिन कस्तो आँसु आयो भनेदेखि एकैछिन। अनि मैले सिक्नुपर्छ, सिक्नु बाबु पर्छ बाबु भनेको, तिमी गायक बन्नुपर्छ भनेको है। त्यसले के भने? मलाई गायक भनेर गयो
2: गुरु। ए गुरु अरू को को ठुलो मान्छे आउँछ गुरु?
3: मेरोमा त महावीर पुन पनि आएको हो सिग्नल है।
2: हो र गुरु?
3: हो
2: के भन्यो त गुरु?
3: चप्पल बैगनी चप्पल लगाएर आउँदो रहेछ। ओ बैगनीज्यू, तपाईँ बैगनी जस्तो मान्छे चप्पल पड्काएर आविष्कार हुन्छ भनेको मलाई के भन्यो थाहा छ?
2: के भन्यो गुरु?
3: तेह्र बाउलाई गएर सोध, त्यो पड्काएर आविष्कार हुन्छ।
5: ए त्यसो नगर्न भनेको कति चित चित गरेको
2: यो भन्यो होला है गुरु?
3: ओहो, यो भाइले पनि क्यारिकेचर त आउँदो रहेछ त बाबु। कस्तो राम्रो क्यारिकेचर गरेको?
2: खासमा कुरो के हो भने गुरु, आधा आधा पैसा भएपछि क्यारिकेचर पनि आधा आधा क्या गुरु?
3: त्यस्तो
2: हजुर गुरु,
3: ल ल ल
2: सङ्गीत सिकाउनु
3: सङ्गीत सिकौँ है। यहाँ धेरै मान्छेले वेट गर्नु छैन, मुखमा के हाल्नु हतार भइसक्यो।
2: हजुर हजुर,
3: तिमीलाई सिकाउँछु ल। सारे ग म प ध नि सा
2: गुरु, कति अल्छी लाग्दो तरिकाले भनेको, अलिक फास्ट भन्नु न। 5x भन्नु, 5x।
3: सङ्गीत सिक्ने भनेको हो पसलबाट चाउचाउ ल्याएर भुलुक उमालेर खाएको जस्तो हो, ताली बजाउनुपर्छ
2: भन्नु न गुरु। त गुरु
3: सङ्गीत सिक्यो भने त्यो चाउचाउ उमालेर खाएको जस्तो। सङ्गीतको लागि त त्याग चाहिन्छ, तपस्या चाहिन्छ, साधना चाहिन्छ। साधना गर्यो भनेदेखि मात्रै बल्ल नारायण गोपाल भइन्छ। त्यसै हुन पाइन्छ समुचित बासबाट जस्तो दिग्गज सङ्गीतकार, त्यसै बन्न पाइन्छ शिव परियार जस्तो लेजेन्डरी गायक।
2: अनि गुरु त्यसो भने त उदित नारायण बन्न चाहिँ के गर्नुपर्छ गुरु?
3: उदित नारायण झाव गर्नुलाई
2: हजुर
3: लिपसिङ गाउनुपर्छ, लिपसिङ।
2: हो र गुरु?
3: तर त्यो लिपसिङ गर्नुलाई पनि धेरै साधना गर्नुपर्छ भाइ।
2: खासमा तपाईँको यो अलि धेरै लामो भयो क्या गुरु, प्रोसेस अलिक छोटकरीमा बनाउनु पर्यो क्या गुरु? गीतै 15 सेकेन्डको बनाउनु पर्छ कि गुरु खासमा?
3: गीत 15 सेकेन्ड
2: हजुर
3: किन?
2: अब टिकटकमा भाइरल हुने भने क्या 15 सेकेन्ड हो गुरु, त्यही भएर 15 सेकेन्डको बनाऊ क्या गुरु?
3: 15 सेकेन्डको बनाउनु पनि बाबु, राम्रो साहित्यकारले रचना गरेको गीत क्वालिटीको हुन्छ। राम्रो साहित्यकार चाहियो, अनि दिग्गज सङ्गीतकार चाहिन्छ, अनि त्यसले राम्रो खारेको स्वरले गाएपछि मात्रै त्यो गीत भाइरल हुन्छ, कालजयी हुन्छ, राम्रो हुन्छ।
2: खासमा यो लम्बे तान्ने सरकारी कागज जस्तो हो क्या गुरु तपाईँको कुरा चाहिँ? फास्ट गर्नु पर्यो क्या, अहिलेको जमाना भने छिटो छरिटो हो क्या गुरु?
3: कसरी?
2: खासमा तपाईँले थाहा नै छैन, तपाईँ अपडेटै छैन गुरु।
3: अब ड्याटै हुनु लाग्यो मान्छे किन अपडेट हुनु पर्यो?
2: खासमा के हो भने गुरु, च्याट जिपिटीमा लिरिक्स हाल्ने, त्यसपछि एआईबाट गीत मिक्सिङ मास्टरिङ गर्ने 10 मिनटमा गुरु, 10 मिनटमा गुरु, त्यसपछि युट्युबमा भ्युज हुर हुर।
3: के अरे?
2: 10 मिनटमा मिक्सिङ मास्टरिङ गरेर गीत युट्युबमा हाल्ने, त्यसपछि त भ्युज त कति हो कति गुरु?
3: एआई
2: हजुर गुरु,
3: कस्तो एआई के आई के आई अहिलेको जमानामा? ए भाइ
2: हजुर गुरु,
3: गुरु नभन, एआईको सपोर्ट गर्ने मान्छेले मलाई गुरु भन्नु पर्दैन, यस्तो नाचे एआई। यो तिमीहरूले यो एआईबाट गरेर असली श्रष्टालाई तिमीहरूले मारेको छौ, तिमीहरूको दिमाग छ कि छैन? तिमीहरूले एआई गर्यो भनेदेखि त्यो एआईबाट अर्काको गीतहरू बनाउँछ नि
2: हजुर गुरु,
3: त्यो भनेको अर्काको घरमा गएर सम्पत्ति चोर्नु पनि होइन, लुटेको जस्तो हो। त्यसैमा त सरकारले यो क्षेत्रलाई त्यति धेरै वास्तव नगरेको बेलामा तिमीहरूले एआईबाट बनायो भनेदेखि त हाम्रो असली संस्थाहरू मरिहाल्छ, के खान्छ बिचारा? भोको भोकै मरेर मर्ने बेलामा पनि दाउराको लागि चन्दा उठाउनु पनि हकिकत छ कलाकारको, ताली बजाउनु पर्छ आफ्नो हकिकतलाई बोलेपछि।
2: उहाँहरू एआईवालाबाट होला नि त गुरु,
3: त्यस्तो गर्नुहुँदैन। त्यही भएर कपिराइट अर्काको बौद्धिक सम्पत्तिको सम्मान गर्नुपर्छ, यस्तो एआईबाट गर्नुहुँदैन। यस्तो एआई सिआईको बोले मान्छेसँग म बोल्दिनँ, तिमी च्याट टिपीसँग च्याट गर, एआईसँग सिकेर बस्छ, तिमी अर्कोले गुरु भन म भयो।
2: ए गुरु,
3: म जान्छु।
2: ए गुरु,
3: गुरु,
2: यो गुरु त कस्तो सन्का मान्छे रहेछ। अब यो गुरुलाई एकछिन एआई भन्दा त यस्तो सन्केर हिँड्छ, अब हजुरहरू जस्तो सच्चा स्रष्टालाई त एआईदेखि कति रिस उठेको होला। गुरु म गाउँछु क्या, पानको पात गुरु तिमीलाई सम्मान छ दिनको रात, मेरो सुर लाग्यो क्या गुरु, ए गुरु, ए गुरु,

0: धेरै धेरै धन्यवाद छ स्ट्यान्ड अप कमेडी मा अहिले पछिल्लो क्रममा अत्यन्तै चर्चा परिचर्चा बटुलिरहेका दुईजना कलाकार प्रभात लामा र कुमार सिंह लामालाई हामी रहेका छौं एक्सट्रिम प्रेजेन्स रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड 2082
1: यो पर्फर्मेन्स पछाडि पक्कै पनि यहाँको डोपामिन हर्मोन्स बढी होला कोर्टिसोल लेभल डाउन भयो होला भन्ने हामीले आशा गरेका छौँ र यसै आशासँगै वी वान्ट टु मुभ अन विथ अनदर क्याटेगोरी एन्ड द क्याटेगोरी इज बेस्ट ब्यान्ड अफ द इयर र टप 5 नोमिनिजमा को को पर्न सफल हुनुभएको छ आउनुहोस् हेरौँ एकताल हामी एभीमा
2: Extreme Energy Drink presents Radio Kantipur National Music Awards 2082. Title sponsor Extreme Energy Drink.
3: Powered by Proton EMAS.
2: In association with Honda.
3: Co-powered by Hulas Steel.
2: Kajaria Tiles. Best Band.
3: Utkrishta Band.
2: Jeevan Elements.

0: विदाई स्वर
1: Hey Saila, Avaya and the steam engines.

यो थियो यो वर्षको लागि बेस्ट ब्यान्ड अफ द इयरको लागि टप 5 नोमिनीजहरू. अब उहाँहरूमध्ये को विनर हुनुहुन्छ त विनरको नाम घोषणा गरिदिनुको लागि र पुरस्कार दिनुको लागि मैले स्टेजमा बोलाउन चाहन्छु मनोज कुमार केसी लिड गिटारिस्ट 1974 AD. त्यसै गरी अनिल कुमार केडिया चेयरम्यान एटी कार्पेट र वरिष्ठ अभिनेता तथा कलाकार निर्देशक निर्माता भुवन केसीज्यूलाई.

0: Namaste, everybody. And the most awaited category, we are here to present the award for the best band of the year.
1: Namaskar.
0: As if like morning was this again. You must be. तब अलग दम curious भाई रहेगा होला. कि न वने यो सा अली कती सबे को मुटु डुगडु कर रहे हो.
2: Wow.
0: Nomination मा हुनु भाई को जति सबे जाना ले देरे देरे बधाई सा. साथ साथ है. Winner लाए देरे देरे बधाई. Any guesses for the best band of the year? को हुनु जा वाला. को हुनुहुन्छ होला ब्यान्डको लागि त अलि ठुलो आवाज निकालिदिनुहोस् न अझै ठुलो एन्ड इट्स द अवेयर एन्ड द इन्स्ट्रुमेन्टल्स
3: धेरै धेरै बधाई छ यस वर्षको लागि बेस्ट ब्यान्डको अवार्ड जित्न सफल अवेयर एन्ड द इन्स्ट्रुमेन्टल्स कंग्रेचुलेसन्स जोरदार ताली फेरि एकचोटि अवाई दिदी एन्ड उहाँको ब्यान्डको लागि
4: What a moment. Abhay and the Steven Jones ka aru geet haru pani uttikai ramra raheka chan ra yo euta bikas taili ko geet basnu bhayeko ma we are very thankful to the entire team. Congratulations once again to the winner. Best band category winner hunasakal hunu bhayeko cha Abhay and the Steven Jones.

0: आधुनिक संगीत क्षेत्रमा उहाँको आवाज चिर परिचित आवाज रहेको छ र थुप्रै गीतहरू मध्ये यो मञ्चबाट फेरि पनि यो गीतले अवार्ड प्राप्त गर्न सफल भएको छ. शिव परियारजीलाई मुरी मुरी बधाई, टर्म्स अफ कंग्रेचुलेसन.
1: धेरै धेरै बधाई छ शिव परियारजीले. अघिल्लो वर्ष पनि बेस्ट आधुनिक सिङ्गर मेलको अवार्ड जित्नु भएको थियो, यो पटक दोस्रो पटक भयो रेगुलर. धेरै धेरै बधाई छ शिव परियारजीलाई. र यो गीतको शब्द सङ्गीत बसन्त सापको नाको हो. कर्म गर्ने मान्छेहरूले यसरी यो एउटा खालको इन्करेज पनि हो. धेरै धेरै बधाई.
0: Congratulations once again.
1: अब कुरागी
0: शिव परियारलाई. र अब भने चाहिँ हामी अर्को क्याटेगोरी फटाफट तपाईँहरूमा प्रस्तुत गर्न चाहन्छौँ. र यो क्याटेगोरी रहेको छ, अफकोर्स यहाँले गेस गरिसक्नु भएको छ होला, बेस्ट आधुनिक सिङ्गर मेल पछाडि पक्कै पनि पालो बेस्ट आधुनिक सिङ्गर फिमेल क्याटेगोरीको. र टप फाइभ नोमिनेजमा को को पढ्न सफल हुनुभएको छ, आउनु हेरौँ स्क्रिनमा.
2: Extreme Energy Drink presents Radio Kantipur National Music Awards 2082. Title sponsor Extreme Energy Drink,
3: powered by Proton EMAS
2: in association with Honda,
3: co-powered by Hulas Steel,
2: Kajaria Tiles. Best Singer Adhunik Female,
4: Utkrishta Adhunik Gayika,
2: माया का गीत रेशमा.

0: अघि मेलले प्राप्त गर्नुभयो, मैले घोषणा चाहिँ फिमेल भनेर गराएको थिएँ. एनिवे अबको लागि चाहिँ बेस्ट आधुनिक सिङ्गर फिमेलको अवार्ड दिइदिनुको लागि, तपाईँ पहिला नाम घोषणा गरिदिनुको लागि र पुरस्कार दिइदिनुको लागि मैले स्टेजमा बोलाउन चाहन्छु कालोपोथी स्तम्भाला लगायतका चलचित्रको निर्देशक, नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउने निर्देशकको रूपमा चिनिनुहुन्छ मीनबहादुर भाम. त्यसै गरी हाम्रो टाइटल स्पोन्सर एक्सट्रिमबाट प्रतिनिधि हुनुहुन्छ वैकुण्ठ राज आचार्य. र म बोलाउन चाहन्छु वरिष्ठ संगीतकार आदरणीय, गत वर्ष हामीले लाइफ टाइम अचिभमेन्ट अवार्डले सम्मानित गरेका थियौँ उहाँलाई, आदरणीय सम्बोधित बास्कोटा सरलाई प्लिज.
1: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
7: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
9: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
10: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
9: सम्पर्क नम्बर 98 96 40 00
10: र 98 19 32 76 75।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
2: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
3: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
4: नमस्कार वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्नु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सखुवा सभाको नमुना एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त भनी। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
7: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
8: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
9: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
8: सम्पर्क नम्बर 029562679 र मोबाइल नम्बर 98422776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
12: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
13: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
12: संख्या सभामै पहिलोपटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
13: हाम्रा सेवाहरू
12: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
13: दाँत खोल्ने, दाँत सफा गर्ने,
12: दाँतको एक्सरे गर्ने,
13: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
12: झिक्न मिल्ने आरपीडी लगाइने,
13: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
12: बाङ्गो टिङ्गो दाँत मिलाइने,
13: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
12: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
13: सम्पर्क नम्बर 029590667 र 98422766।
14: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
15: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
14: हाम्रो सेवाहरू
15: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, भाराहरू, सेनिटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029562568, 98520160580 र 98421081 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी एक सम्भुवा सभा।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नु होला।
1: उपचारकै क्रममा मृत्यु, सर्लाहीमा थप एक युवकद्वारा आत्मदाह प्रयास, आत्मदाहको विषयमा सदनदेखि सड़कसम्म सरकारको विरोध, निष्पक्ष छानबिनका लागि छानबिन समिति गठन।
2: ट्राफिकले लगाएको होइन, ट्राफिकले व्हील लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले लगाएको, त्यसमा व्हील लक लगाएको छ, नगर प्रहरीले लगाएको छ।
1: दक्षिण पूर्वी एसियाका स्क्याम सेन्टरबाट 836 नेपालीको उद्धार, कम्बोडियाबाट सबैभन्दा धेरै फर्काइए, असार 29 राहदानीका लागि जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने।
3: राहदानीको प्रणाली हाल परिवर्तन भई यही 2083 असार 29 अर्थात 13 जुलाई 2026 लाइभ हुने तय भएको छ।
1: दाङमा सिकल सेलका बिरामी बढ्दै 650 जनामा पुष्टि, नयाँ नियमावली लागू भएसँगै अब विद्यालय खोल्ने अनुमति दिने अधिकार स्थानीय तहलाई, जनता आवास कार्यक्रम मार्फत करिब 39,000 घर हस्तान्तरण, 8,000 भन्दा बढ़ी निर्माणाधीन।
4: हस्तान्तरण भएको आवास संख्या 38,931 रहेको छ भने निर्माणाधीन अवस्थामा चाहिँ 8,350 रहेको छ।
1: र नेपाल भारत ए टोली बीच 3 खेलको T20 श्रृंखला हुँदै,
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: लगातार आत्मदाहका घटनाले समाज र राज्य व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। हिजो गणेश नेपालीको आत्मदाहपछि आज मृत्यु भयो भने आज फेरि अर्को एक व्यक्तिले यस्तै प्रयास गरेका छन्। यी घटनाले नागरिकता

0: पीड़ा निराशा र गुनासालाई समयमै सम्बोधन गर्ने संयन्त्र आवश्यक रहेको देखाउँछ। दोषारोपण भन्दा पनि माथि उठेर यस्ता अवस्था दोहोरिन नदिन राज्य समाज र सम्बन्धित निकायले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ। अब खबर सन्तोष गन्धर्वबाट।
1: आत्मदाहको प्रयासपछि गम्भीर घाइते हुनुभएका मुगुको सोरू गाउँपालिका एकका 25 वर्षीय गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएपछि सदनदेखि सड़कसम्म सरकारको विरोध भएको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार सघन उपचारमा रहेका नेपालीको स्वास्थ्य अवस्था लगातार जटिल बन्दै गएपछि आज उहाँको निधन भएको हो। नेपालीको शरीरको करिब 55% भाग आगोले जलेको थियो। विशेष गरी अनुहार र श्वास प्रश्वास नलीमा गम्भीर क्षति पुगेकाले उहाँको अवस्था शुरूदेखि नै अत्यन्त संवेदनशील रहेको चिकित्सकहरूले बताएका थिए। नेपालीको मृत्युले उपचारको सीमाभन्दा बाहिर गएर सरकारी उद्धार प्रणाली, संकट व्यवस्थापन र स्वास्थ्य पूर्वाधार बारे गम्भीर प्रश्न उठाइएको छ। बिरामीलाई स्वयंमै उच्चस्तरीय उपचार केन्द्रमा पुर्याउने व्यवस्था, तीन तहका सरकार बीचको समन्वय र आपतकालीन स्वास्थ्य सेवाको प्रभावकारिता बारे व्यापक बहस शुरू भएको हो। यस विषयमा सरकारले आफूले सक्दो प्रयास गरेको दावी समेत गरेको छ भने विपक्षी दलहरूले उद्धार प्रक्रिया र सरकारी समन्वय बारे प्रश्न उठाएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरूले भने
2: भदौ 23 र 24 गते वास्तवमा के भयो? आज सरकार गठन भएको 100 दिन बितिसकेको छ। गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कहाँ छ? सरकारसँग रहेको राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन कहाँ छ? यी प्रतिवेदनहरू किन सार्वजनिक गरिएका छैनन्? यदि सरकार साँच्चीकै सत्य पत्ता लगाउन चाहन्छ भने सत्यलाई लुकाएर होइन, सार्वजनिक गरेर जनतालाई विश्वास गर्नुपर्छ।
3: नयाँ आशाका साथ, नयाँ विश्वासका साथ उहाँ जनमत साथ आउनुभएको छ भन्दा यो के राज्यको असफलता हो? या गरीब दुखी विपन्न सुकुम्बासीहरू यो राजधानी संघीय राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो। सरकारको यसमा ध्यान जाओस् र जवाफ चाहन्छु सम्माननीय सभामुख महोदय। यही दृष्टिकोण आज छ कि
1: नेपालीको मृत्युबारे प्रतिनिधि सभामा उठेका प्रश्नको जवाब दिँदै गृहमन्त्री सुदन गुरूङले गणेशलाई उपचार सक्दो प्रयास गरेको दावी गर्दै आफूले सदन र नेपाली जनतालाई झूठ बोल्न नसक्ने बताउनुभयो।
4: हामीलाई थाहा छ हाम्रो पीड़ा हामीले कसरी यो फेस पार गर्यौं भनेर। अब आज म यो सम्मानित सदनलाई सभामुख मार्फत सरकार कसरी सञ्चालन हुन्छ भनेर तपाईँलाई म सिकाउन चाहन्छु। हाम्रो तीन तहको सरकार हुन्छ, एउटा संघीय सरकार भयो, एउटा प्रदेश सरकार भयो र एउटा स्थानीय सरकार भयो। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले लगाएको होइन, ट्राफिकले व्हील लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले लगाएको त्यसमा व्हील लक लगाएको छ, नगर प्रहरीले लगाएको छ। म विपक्षी दलका साथीहरूलाई मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले?
1: गृहमन्त्री गुरूङले गणेश नेपालीको मृत्यु जस्तो संवेदनशील विषयलाई राजनैतिक मुद्दा नबनाउन विपक्षी दललाई आग्रह समेत गर्नुभएको छ। संसदमा बोल्दै गृहमन्त्रीले काठमाडौँ महानगरपालिकामा सवारी साधनमा व्हील लक लगाइएको घटनाबारे पनि टिप्पणी गर्नुभएको थियो। यसैबीच सरकारले आत्मदाह गरेको घटनाको तथ्य सत्य पत्ता लगाउन गृह मन्त्रालयले 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। मन्त्री गुरूङले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिनुभयो। गृहमन्त्रीका अनुसार घटनासँग सम्बन्धित 3 जना नगर प्रहरीलाई सोधपूछका लागि नियन्त्रणमा लिएको छ। तीमध्ये 2 जना महिला र 1 जना पुरूष नगर प्रहरी रहेका छन्। त्यसअघि नेपालीको मृत्युबारे राजनैतिक दलहरूले निष्पक्ष छानबिनको माग गरेका थिए। कम्युनिष्ट पार्टी नेकपाले सरकारसँग निष्पक्ष छानबिन, दोषीमाथि कानूनी कार्यवाही र पीड़ित परिवारलाई न्याय तथा राहत उपलब्ध गराउन माग गरेको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्चल राईले सरकार नागरिकको जीवन र पीड़ाप्रति पर्याप्त संवेदनशील नभई सामाजिक सञ्जाल व्यवस्थापन र प्रचारमुखी गतिविधिमा बढ़ी केन्द्रित भएको आरोप लगाउनुभयो। राईले यातायात नियम उल्लंघनमा जरिवाना बढ़ाउने चर्चाप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो।
5: होइन, राज्यलाई तपाईँको संगत बनाउनको लागि हामीले राजस्व सङ्कल्पको लागि तपाईँको त्यसलाई मात्रै हेरेर डाइरेक्ट ट्याक्सले मात्रै तपाईँ गर्ने कुरा होइन, त्यसका दायरहरू फरक फरक हुन सक्छन्। हाम्रो पूर्वाधार कस्तो छ त, हामी त्यो अनुसारको तपाईँको हामीले नीति नियम बनाउनु पर्ने हो। जुन प्रस्तावित कुरा आएको छ यदि त्यो सत्यको रूपमा तपाईँको प्रस्तावित नै कुरा आउने हो भने त्यसले हामी कसैलाई पनि फाइदा पुर्याउने स्थिति छैन, कसैलाई पनि फाइदा पुर्याउँदैन। त्यसले झन् तपाईँको निमुखा साथीहरूलाई, विपन्न नागरिकहरूलाई त्यसले झन् तपाईँको असर गर्ने गर्छ।
1: नेपालीले आत्मदाह गरेको घटनाको विरोध गर्दै आज विभिन्न समूहले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कार्यवाही र पीड़ित परिवारलाई न्यायको माग गर्दै सरकार विरूद्ध नाराबाजी समेत गरेका थिए। यसैबीच सर्लाहीको गोडैता नगरपालिकाका 35 वर्षीय विवेक मण्डलले शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेका छन्। मध्य प्रदेशका डीआईजी ओम अधिकारीका अनुसार घटनामा मण्डलको अधिकांश शरीर जलेको छ। उहाँलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याउने तयारी भएको प्रहरले जनाएको हो। राहदानी बनाउन आफ्नै स्थानीय ठेगानाको जिल्लामा पुग्नुपर्ने झन्झट अब घट्ने भएको छ। परराष्ट्र मन्त्रालय र राहदानी विभागले असार 29 गतेदेखि नयाँ राहदानी प्रणाली लागू गर्दै देशको जुनसुकै जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्था गर्न लागेको हो। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नयाँ प्रणालीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।
6: नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राजनीति सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय र यस अन्तर्गत रहेको राजनीति विभाग प्रतिबद्ध रहेका छन्। राजनीतिको प्रणाली हाल परिवर्तन भई यही 2083 असार 29 अर्थात 13 जुलाई 2026 लाइभ हुने तय भएको छ। सोको तयारी मन्त्रालय र विभागबाट करिब पूरा भएको छ। तत्पश्चात केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि राजनीति सेवा सहज, नियमित र सुचारू रहने अपेक्षा गरिएको छ। यस विषयमा विभागबाट 2083 असार 19 र असार 24 सूचनाहरू जारी गरिएका छन्।
1: प्रवक्ता क्षेत्रीयले प्रणाली परिवर्तनको शुरूआती चरणमा सामान्य प्राविधिक समस्या देखिन सक्ने भए पनि सेवा नियमित रूपमा सञ्चालन हुने स्पष्ट पार्नुभयो। नयाँ व्यवस्था अनुसार नागरिकले आफू जहाँ बसोबास गरिरहेको छ त्यही नजिकको जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सक्नेछन्। यसैबीच दक्षिण पूर्वी एसियाका विभिन्न देशमा सामाजिक सञ्जाल अनलाइन ठगी सेन्टरमा फँसेका 836 नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता पौडेलले कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डबाट नेपालीहरूको उद्धार गरी स्वदेश फर्काउने काम भइरहेको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार हालसम्म कम्बोडियाबाट 709, म्यानमारबाट 113, लाओसबाट 8 र थाइल्याण्डबाट 6 नेपालीको उद्धार गरिएको छ। प्रवक्ता पौडेलले कम्बोडिया सरकारले भिसा अवधि सकिए पनि त्यहाँ रहेका 602 नेपालीको भिसा शुल्क र जरिवाना मिनाहा गरिदिएको जानकारी दिएको छ। साथै उद्धारपछि पनि नेपाल फर्कन नचाहने नेपालीका आफन्तलाई उनीहरूलाई स्वदेश फर्कन सहजीकरण गर्न आग्रह गरिएको समेत उहाँले बताउनुभयो। विपन्न तथा लक्षित समुदायका लागि सञ्चालन गरिएको जनता आवास कार्यक्रम अन्तर्गत हालसम्म 38,938 आवास निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ। राष्ट्रिय सभाको बैठकमा सामाजिक सुरक्षा मन्त्री सीता भादीले हालसम्म 55,970 आवास स्वीकृत भएको र त्यसमध्ये 8,359 आवास निर्माणाधीन अवस्थामा रहेको समेत जानकारी दिनुभयो।
7: कर्णाली प्रदेशमा हस्तान्तरण भएको आवास संख्या 4,344 रहेको छ भने निर्माणधीन अवस्थामा 1,134 रहेको छ र सुदूरपश्चिममा 3,018 हस्तान्तरण भएको आवास संख्या छ भने 468 चाहिँ निर्माणधीन अवस्थामा रहेको छ र जम्मा गरी हस्तान्तरण भएको आवास संख्या 38,931 रहेको छ भने निर्माणधीन अवस्थामा चाहिँ 8,350 रहेको छ र यस सम्बन्धमा थप जानकारी सम्बन्धित मन्त्रालयबाट प्राप्त गर्न सकिने व्यवहार जानकारी गराउन चाहन्छु।
1: साझा खबरमा अब खेल खबर। नेपाल र भारत ए टोली बीच कीर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा 3 खेलको T20 श्रृंखला आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले आज त्यसबारे औपचारिक जानकारी गराएको हो। क्यानका अनुसार श्रृंखला सन् 2026 डिसेम्बरमा सञ्चालन हुनेछ। नेपाल र भारत ए बीच हुने यो सिरिज नेपाली क्रिकेटका लागि ठूलो अवसरका रूपमा हेरिएको छ। भारतको बलियो क्रिकेट संरचनाबाट आउने ए टोलीसँग खेल्दा नेपाली क्रिकेट खेलाड़ीले उच्च स्तरीय प्रतिस्पर्धाको अनुभव पाउने अपेक्षा गरिएको क्यानले जनाएको हो।
8: सन्तोष गन्धर्व एलनिनोको प्रभाव हिमालमा पर्ने सम्भावना, हिमनदीमा आकस्मिक बाढ़ीको जोखिम। यात्रा गरिरहेको बेला अकस्मात त्यस्ता चिज आइआयो भने सकेसम्म गाडीबाट टाढा नजाने, किन टाढा जाने बित्तिकै मान्छे खोज्ने गर्ने मान्छे आयो भने भेट्दैन। यस्ता तीन चारवटा कुरा सावधानी अप्नायो भने यात्रा गर्नै परेको अवस्थामा पनि सायद जोखिम कम गर्न सकिन्छ कि।
0: हिम पहिरो र बाढ़ीबाट कसरी जोगिने विज्ञको सुझाव सहितको कुराकानी अनि रिपोर्टसँगै अन्य सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।

0: एकमात्र डिटिएच सेवा डिस्क होम डेसो खुशीको कनेक्शन.
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. साझा खबरमा अब बाँकी खबर. दाङमा गरिएको सिकल सेल एनिमिया तथा थालसेमिया परीक्षणमा 650 जना भन्दा बढ़ीमा असामान्य हेमोग्लोबिन देखिएको छ. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको परीक्षणमा यस्तो अवस्था देखिएको हो. प्रतिष्ठानका अनुसार जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएका स्वास्थ्य शिविर मार्फत 5070 जनाको नमूना परीक्षण गरिएको थियो. परीक्षण गरिएका मध्ये 4420 जनामा हेमोग्लोबिन सामान्य देखिएको छ भने 650 जनामा असामान्य हेमोग्लोबिन फेला परेको हो. अब नयाँ विद्यालय खोल्ने, कक्षा थप गर्ने र विद्यालय सञ्चालनको स्वीकृति दिने अधिकार स्थानीय तहमा पुगेको छ. शिक्षा नियमावलीको 10 संशोधन मार्फत विद्यालय व्यवस्थापन समिति सम्बन्धी महत्वपूर्ण अधिकार स्थानीय सरकारलाई प्रदान गरिएको हो. नयाँ व्यवस्था अनुसार विद्यालय खोल्न चाहने व्यक्ति वा संस्थाले शैक्षिक सत्र शुरू हुनुभन्दा कम्तीमा 3 महिना अगाडि सम्बन्धित स्थानीय तहमा निवेदन दिनुपर्नेछ. स्थानीय तहले विद्यालयको पूर्वाधार आवश्यकता र मापदण्ड पूरा भएको पाएमा शैक्षिक सत्र शुरू हुनुभन्दा अगाडि कम्तीमा 30 दिन अघि सञ्चालन अनुमति दिन सक्ने व्यवस्था गरिएको छ. अनुमति प्राप्त विद्यालयले सञ्चालन स्वीकृतिका लागि पुनः स्थानीय तहमा निवेदन दिनुपर्नेछ. त्यसपछि स्थानीय तहको शिक्षा हेर्ने अधिकृतले विद्यालयको अनुगमन गरी प्रतिवेदन तयार गर्नेछन्. यस वर्षको मनसूनमा लामो सुक्खापछि 81 अत्यधिक वर्षा हुन सक्ने भन्दै मौसमविदले हिन्दुकुश हिमालय क्षेत्रमा बाढ़ी पहिरो र हिमताल फुट्ने जोखिम बढ़ेको चेतावनी दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार समग्र वर्षा सामान्य भन्दा कम हुन सक्ने भए पनि एल निनोको प्रभावले छोटो समयमा भारी वर्षा हुन सक्ने सम्भावना छ. बढ़दो तापक्रमका कारण हिमनदी पग्लिँदा नदीको बहाव बढ़ने र जोखिम थप बढ़न सक्ने विज्ञको भनाई छ. हिम पहिरो र बाढ़ीबाट कसरी जोगिने यस विषयमा हामीले त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु पाण्डेसँग सोधेका छौं.
3: मैले अघि नै जुन कुरा अगाडिको बाढ़ीका संकेतमा कुरा गरे नि, पानी परेर मात्रै बाढ़ी आउँछ भन्ने बुझाइयो भने आधा बुझाइ हुन्छ. पानी नपर्दा एकदमै काहीँ टन्टलापुर घाम लागेको बेला पनि बाढ़ी आउन सक्छ. त्यसका संकेत चाहिँ बिस्तारै पानी बढ्दै जाने, तर चाहिँ बिहान नभएर दिउँसो 12-1 बजे पछाडि आउने खालका अथवा 3-4 बजीसम्म त्यो हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढ़ी आउन सक्ने सम्भावना रहन्छ. किनकि हिउँ पग्लेर त्यसबाट पानी भएर अनि त्यो लामो यात्रा तय गर्दै गर्दै आउने विषय भयो नि त. तर त्यसलाई थाहा पाउन बिस्तार पानी बढ्दै जाने, जुन चाहिँ क्लियर वाटर भन्छौँ, धमिलो पानी भन्दा नि सङ्लो पानी नै, तर बिस्तार बढ्दै गइरहेछ भने त्यो चाहिँ हिमनदी बाट हिउँ पग्लेर आएको बाढी हुन सक्छ भनेर गर्न सकिन्छ. त्यो चाहिँ बिहान 10-11 बजीसम्म आउँदैन, त्यो चाहिँ दिउँसो अनि अलि अलि त्यस्तो खालेलाई चाहिँ त्यसको संकेत हुन सक्छ.
4: त्यस भए हिमाल छेउछाउका बस्तीहरू हुन्छ नि, उहाँले चाहिँ कस्तो खालको पूर्व तयारी अथवा सतर्कता हुन्छ नि अपनाउन
3: सक्छ? पसिना हामीले थामे होइन, माथि मुस्ताङतिरको कि मनाङको एउटा उसमा हेऱ्यो नि, पानी नभएर पनि ठुलो बाढी आएको, त्यस्तो खालका केसहरू हुन्छन्. अब यो चाहिँ मैले अघि नै भनेकै कुरालाई फेरि जोडे, यो जोखिम जहिले पनि हुन्छ. हामी खोलाको बहाव क्षेत्र अथवा ऐतिहासिक भनौँ लामो अनुभव त्यो ठाउँमा भएको आधारमा एकदमै ठुल्ठुलो बाढी आए बेलामा कहाँसम्म पानी आउँथ्यो खोलामा भन्ने कुराको जानकारी दिएर ती ठाउँमा हामीले जाने त्यो खोलामा छिर्ने प्रयास गरिएन र त्योभन्दा टाढा राख्यो भने उत्तम उपाय भनेको यही हो जस्तो लाग्छ. अरू त किनकि कसैको बसमा नि हुँदैन, कहिलेकाहीँ त हिमनदी ठ्याक्कै पग्रेर एकैचोटि आउने चिज, अझ पग्रेर मात्रै आउँदा त्यो ठुलो हुँदैन, त्यसले चाहिँ कुनै हिम के भन्छ पहिरो नै सहित आयो भने त एकैचोटि भयङ्कर ठुलो चाहिँ पानी आउन सक्छ र त्यसले चाहिँ विनाश ल्याउन सक्छ, कसैको कन्ट्रोलमा पनि रहँदैन. त्यस कारणले त्यस्ता बहाव क्षेत्रबाट आफूलाई टाढा राख्ने चाहिँ एकदमै उत्तम सरल उपाय हो.
4: अर्को कमेन्ट छ, बर्खायाममा लामो दूरीको यात्रा गर्दा सबैभन्दा पहिले कुन कुन कुरामा ध्यान दिनुपर्छ भनेर.
3: हजुर, यसमा अघि नै पनि हामीले छलफल गरिसक्यो. सबभन्दा पहिला त मेरो बुझाइमा अत्यावश्यक बाहेक बर्खाको बेलामा यात्रा नै नगर्ने सबभन्दा राम्रो. अब उपाय नै छैन, नगरी नहुने छ भने सरकारी निकायबाट आएका आधिकारिक सूचना अनुसार कुन कुन बेलामा बाढ़ी आउने जोखिम छ त्यो बेलामा यात्रा नगरे त्योभन्दा फरक दिन जुन बेला चाहिँ बाढीको पूर्वानुमान गरिएको छैन भन्नाले बाढी नआउने अनुमान गरिएको छ, त्यस्ता बेलामा आफ्नो ट्राभल विन्डोलाई ट्राभलको सेड्युलहरू बनाउने, अब त्यति गर्दा गर्दै पनि कहिले फेरि आउँछ त, त्यस्तोको लागि पनि तयारी भएर जानु पर्ला। त्यो भनेको चाहिँ अब बिचमा दुई दिन तिन दिन रोकिनु पर्ला रे, त्यस्तो बेलामा के त अब आफूलाई चाहिने भन्दा बढी खानेकुरा लिएर जाने, किनभने खानेकुरा भयो भने कहाँ अन्नगन्डारमा रोकिनु पर्ला रे, अनि झाडा बाला लाग्दा रे त्यस्ता केही फर्स्ट एडका उपचारका केही औषधिहरू बोकेर हिँड्ने, आफूलाई मात्रै होइन आफूसँग गएको साथीलाई पनि समस्या हुन सक्छ नि त, हामी आफैले आफूभन्दा अरूलाई पनि सोध्यौँ भने तमाम यात्रा गर्ने सबैले चाहिँ सुरक्षित महसुस गर्लान्, एउटा दुईवटा पानी बढी बोकेर हिँड्ने र यात्रा गरिरहेको बेला अकस्मात त्यस्ता चिज आइआयो भने सकेसम्म गाडीबाट टाढा नजाने, किन टाढा जाने बित्तिकै मान्छे खोज्ने गर्ने मान्छे आयो भने भेट्दैन, यस्ता तीन चारवटा कुरा सावधानी अप्नायो भने यात्रा गर्नै परेको अवस्थामा पनि सायद जोखिम कम गर्न सकिन्छ कि।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। जाजरकोटको पहाड़मा आँपको बगैँचा लाखौं कमाउँदै
5: रोपिन्छौ, खानालाई अब अलिकति लगाउँछौ अनि आधा लगाउँछौ, त्यो 25-30 हजार तरकारीबाट हुन्छ, अहिले खोर्सानी भ्यान्टाहरूबाट 20-25 हजार भइरहेको छ, अझै खोर्सानी टिप्दै बेच्दै गर्छौ, भ्यान्टा पनि फल्दैछन् बेच्ने सुरु भएको छ।
2: पहाड़मा आँपको खेतीको नयाँ उदाहरण लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो सिचल्यो।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। तरकारी र फलफूलबाट पनि राम्रो आमदानी लिन सकिन्छ भन्ने उदाहरण देशभरमा विभिन्न किसानले गरेको मेहनतबाट देखिन्छ, तर पहाड़ी जिल्लामा पनि आँपको बगैँचाबाट लाखौं आमदानी कसरी सम्भव भयो? जाजरकोटको नलगाड नगरपालिका 7 चाम खेतमा रहेको सहरे खोला कृषि तथा फलफूल फर्मका संचालक लक्ष्मी चन्दसँग साथी लील प्रकाशनले कुराकानी गर्नुभएको छ।
5: नबुझिजेलसम्म पहिला अब किन लगाउने के गर्ने भन्ने भयो, अब यो आँप लगाएर के गर्ने, बच्चाहरू के गरी खुवाउने, रोटी गहुँ मकै छर्यो भने खान पुग्छ यसले पुग्दैन भन्ने थियो, यो बिस्तारै यसको अब महत्व बुझ्दाखेरि सबैले लगाएर खान थालेर किन्न थालिसकेपछि हामीलाई गहुँ मकै लाउन जाँगरै लागेनन्।
7: कति वर्ष पहिलेसम्म चाहिँ यो आँप लगाएर पनि खान पुग्छ र लाउन पुग्छ र भन्ने हुन्थ्यो, अनि कहिलेदेखि चाहिँ ओहो यो त आँपै बेचेर पनि लखपति बन्न सकिने रहेछ भन्ने भयो?
5: पहिला 57 सालमा लगायौं हामीले बुटा, 57 सालमा शुरू गर्यौं बुटा लगाउन, त्यसपछि अब अलिअलि 10 वटा जति बुटा लगायौं,
7: सुरुमा 57 सालमा 10 वटा बुटा,
5: 57 सालमा 10 वटा बुटा लगायौं, अलि उता पाछौमा लगायौं पाखोमा फरेर, त्यसपछि बेसी त्यतातिर अब गहुँ छर्ने सिजनमा अनि मकै छर्ने गर्यौं, त्यसपछि बिस्तारै त्यतातिर फल्यो अनि यो रारी बजारमा भयो बिक्री हाम्रो, पहिला 150 रुपियाँ केजीले भक्का भक डोगामा लग्दै बोक्दै यातायात थिएन, मान्छे लगाउने टिप्ने अनि त्यही छार्याउने।
7: रारी बजार भनेको यो रुकुमको मुसिकोट
5: रुकुम रारी,
7: सुरुमा 10 बोट, अहिले चाहिँ कति बोट पुगेको छ?
5: अहिले त हाम्रो यो सबै 18 रोपनी मरे दुइटैको 1200 जति छ बुटा।
7: यो 1200 बुटाबाट एक वर्षमा कति जति आमदानी हुन्छ?
5: पोहोर सालसम्म लगाउँदै थियौँ, अब सबै त फलेकै छैन, अब यिनी फलेका अब बुटाहरू पनि धेरै ग्याप ग्याप गराएर लगायौँ, एकैचोटि लगाइदिए अब केही किसिमको मूल्याङ्कन हुन्थ्यो, अब बीचमा ग्याप गर्दाखेरि अब त्यसको अब लागतमा अब त्यति प्रष्ट भएको छैनौँ, अब केही वर्षपछि होला यिनी सबै बुटाहरू फल्न थाल्यो भने।
7: अहिलेसम्म मध्ये सबभन्दा धेरै वर्षमा कति जति लाख कमाइयो?
5: सुरुमा अब हाम्रो अलिक कमाइ थियो बुटा, हामीले पछि लगायौँ, बुवाको चाहिँ धेरै अगाडि लगाएछ, बुटाहरू पनि ठुला छन्, तिनी 52 सालमा लगाएको बुटा, बुवाका तिनी ठुला बुटा, मैले 57 सालदेखि सुरु गरेँ आँप लगाउन, उतातिर त उता ससुर बुवाको त हुन्छ वर्षमा 5-7 लाख हुन्छ, हाम्रो चाहिँ धेरै भयो भने चाहिँ त्यही 3-3.5 जति भयो, अब बुटाहरू ठुला हुँदैछन्,
7: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
5: लगानी अनुसारको ठिकै हो सर, यसमा मिहिनेत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बालीको जस्तै गोडमेल गर्न अब ब्याड जमाउन सिँचाइ गर्न नपर्ने यिनलाई, अब त्यो अब बुटा असारमा आउँछ कृषिमा सेवा

0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बालीले जस्तै गोडमेल गर्न, अब ब्याड जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुट असारमा आउँछ, कृषिमा सेवा केन्द्र

0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बाली जस्तै गोरमेल गर्न, अब ब्याज जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुटा असारमा आउँछ, कृषिमा सेवा केन्द्रमा

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खुल्ने दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422 6667।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैंकद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैंक, जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्। हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29-47, 98-00-90-0062।
7: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त?
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
7: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
6: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
7: प्रोप्राइटर प्रतीक्षा दाहाल,
6: सम्पर्क नम्बर 98163-55553 र 98423-18-049।

0: नमस्कार वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
7: सम्पर्क नम्बर 0295-6879 र मोबाइल नम्बर 9842-82776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
10: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
11: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
11: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
11: होटल टेलरिङ सेन्टर खातबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल 9865-39444
11: र 0295-90155।
12: More style, more design. Total Tailors.
13: Aayo sabko ghar ghar maayo।
14: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
15: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
14: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842-57841 र 0295-62666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
16: यु आर लिस्निङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
17: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
18: किन र काका?
17: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
18: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
17: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
18: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
17: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
18: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
17: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
18: पुनश हामीसँग निरन्तर 10 पटक सम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
17: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
18: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
17: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
18: प्रोप्राइटर सुनु एन भीम कदाइली।
17: सम्पर्क 0249 40 00 84 र 98 40 45 800 27।
19: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो शङ्खुवा सभा 95.5 MHz।
20: तिम्रो हरेक चाहना पूरा गर्न म आफ्नो खुसी त्याग्न तयार।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: काको त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाकोबाट चाहियो आफ्नो नागरिक सेवा गर्नलाई।
2: भाइको ज्यान गएपछि अब सरकारले के गरिदियोस् भन्ने लाग्छ।
3: मेरो भाइलाई त्यो अवस्था पार्ने को हो? त्यसको स्पष्ट छानबिन भए दोषीलाई कडा भन्दा कडा कारवाही होस् भन्ने स्थिति हो मेरो माग चाहिँ।
2: मृतकका दाई मदन नेपालीसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
4: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। युक्रेनमा रूसका पक्षमा लड्दै गर्दा 40 भन्दा बढ़ी देशका विदेशीको ज्यान गएको पाइएको बीबीसीले गरेको एउटा अनुसन्धानले देखाएको छ। बीबीसी रशियन सर्भिसले त्यसरी युद्धमा मारिएकाहरूको नाम सहितको सूची बनाएको छ, जसमा कम्तीमा 3500 जना विदेशीले रूसका लागि लड्दै गर्दा ज्यान गुमाएको देखिन्छ। तीमध्ये सबैभन्दा धेरै अर्थात 2300 भन्दा बढ़ी उत्तर कोरियाका छन्। बाँकीमा अफ्रिकी देशहरू, अमेरिका, इक्वेडर र भियतनाम लगायतका देशका छन्। ज्यान गुमाउनेहरूको वास्तविक संख्या यो भन्दा अधिक हुन सक्ने ठानिएको छ। दक्षिणी स्पेनमा फैलिएको एउटा भीषण डडेलोमा परि कम्तीमा 12 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। एण्डलुसिया क्षेत्रका नेता हुआनमा मोरेनोले थप 23 जना बेपत्ता रहेको जानकारी दिए। मृतक मध्ये कम्तीमा 4 जना ब्रिटिश नागरिक रहेका ठानिएको छ। बीबीसी वेदरका क्रिस फक्स भन्छन्, यहाँ दक्षिण पूर्वी दिशाबाट हावा चलिरहेको थियो, त्यसले आगोलाई झन भड्काउने काम गर्यो। जहाँबाट डढेलो शुरू भयो त्यसको पश्चिमतर्फ पहाड़हरू थिए, त्यसैले दक्षिण पूर्वी हावाले आगोलाई भड़काएन मात्रै त्यसलाई पहाड़तर्फ धकेल्यो, त्यसले गर्दा त्यहाँ रहेका वस्तुहरू धेरै छिटो जले। बीबीसी वेदरका क्रिस फक्स। फिलिपिन्सका अधिकारीहरूले समुद्री आँधीपछिको वर्षाले निम्त्याएको पहिरोमा दक्षिणी मिन्डनाओ टापुमा कम्तीमा 15 जनाको मृत्यु भएको बताएका छन्। टाइफुन बावी नामक उक्त आँधी अहिले ताइवानतर्फ अघि बढ़िरहेको र त्यहाँका 2000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ। तटमा प्रवेश गर्दै गर्दा उक्त आँधीले ठूलो वर्षा गराउन सक्ने ठानिएको छ। आकस्मिक अवस्थाको सामना गर्न 20,000 भन्दा बढ़ी सैनिकलाई तयारी अवस्थामा राखिएका विवरणहरू आएका छन्। एकजना सर्बियन पुरूष बोइङ 737 जहाज उडेको केही बेरमै विमानको झ्यालबाट आंशिक रूपमा बाहिर खिचिएका बताइएको छ। युरोपको ठूला एयरलाइन्स मध्येको राइनियरले ग्रीसको थेसालोनिकीबाट जर्मनीको मेमिङ्गन तर्फको उडानका क्रममा विमानको एउटा झ्याल आफ्नो ठाउँबाट छुट्टिएपछि एकजना यात्रुलाई तत्काल चिकित्सकीय उपचार आवश्यक परेको पुष्टि गरेको छ। विवरणहरूका अनुसार 61 वर्षीय ती पुरूष झ्याल खुलेको ठाउँबाट काँधसम्म बाहिरपट्टि खिचिएका थिए। लगत्तै उक्त विमानलाई थेसालोनिकीमा आकस्मिक अवतरण गराइएको थियो। र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सुडानमा फैलिएको हैजाको प्रकोप अझ गम्भीर बन्न सक्ने चेतावनी दिएको छ। द्वन्द्व, ठूलो स्तरको विस्थापन र वर्षायामका कारण मानवीय संकट थप चर्किँदा अवस्था बिग्रन सक्ने बताइएको हो। डब्ल्यूएचओका अनुसार गएको 2 सातामा कम्तीमा 114 जनाको मृत्यु भएको छ। डब्ल्यूएचओले उक्त समस्या विशेष गरी डाफर र कोरोफान सहित धेरै क्षेत्रमा फैलिएको र त्यहाँ मानवीय सहायता र स्वास्थ्य सेवामा पहुँच अत्यन्त सीमित रहेको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा तपाईलाई पुनः स्वागत छ। काठमाण्डुमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको घटनाले सड़कदेखि सदनसम्म चर्को आक्रोश निम्त्याएको छ। आज बसेका प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरूमा विपक्षी दलका सांसदहरूले सरकारको कड़ा आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा समेतका लागि आवाज उठाएका छन्। मृत्युको खबर बाहिरिएपछि काठमाण्डुको माइतीघर मण्डलामा केही युवाहरूले प्रदर्शन समेत गरेका थिए। सड़कदेखि संसदसम्म सरकारको आलोचना भइरहँदा संसदमा सम्बोधनका क्रममा गृहमन्त्री सुदन गुरूङले आफूले गणेश नेपालीको उपचारमा कुनै कसर बाँकी नराखेको भन्दै घटनाबारे छानबिन गर्न 5 सदस्यीय समिति गठन गर्ने संसदलाई जानकारी गराए। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
5: प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले घटनाका लागि सरकार जिम्मेवार रहेको आरोप लगाएका छन्।
6: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद बासना थापाले घटनामा राज्य मूकदर्शक बनेको आरोप लगाइन्।
7: शरीर आगोमा दन्ती रहेको छ, राज्यले एम्बुलेन्स पठाएन, बरु प्रहरी प्रशासन लगाएर अपराधी झै घिसारेर लग्यो। म सरकारलाई सोध्न चाहन्छु, यो उद्धार हो कि गिरफ्तारी हो सरकार?
6: नेकपा एमालेका सांसद ऐन महरले राज्यले नै त्यस्तो अवस्था सिर्जना गरिरहेको आरोप लगाए।
8: स्टन गर्ने बानी सरकारले छोड्नु पर्यो, राज्यले नागरिकलाई आत्मदाह गर्ने ठाउँबाट चाहिँ माथि उठाउनु पर्यो, र गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले पनि ठूलो मूल्य चुकाउनु पर्छ।
6: नेपाली कम्युनिष्ट पार्टीका सांसद तथा भूतपूर्व अर्थमन्त्री वर्षमान पुलले उक्त घटना राज्यको असफलता हो वा होइन भनी प्रश्न गरे।
9: प्रधानमन्त्री नयाँ आशाका साथ जनमत साथ आउनु भएको छ, भन्दा यो के राज्यको असफलता हो या गरीब दुखी विपन्न सुकुम्बासीहरू संघीय राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो? सरकारको यसमा जवाफ चाहन्छु।
6: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञान बहादुर शाहीले सरकारकै कारण गणेश नेपालीको ज्यान गएको आरोप लगाउँदै सरकारलाई स्टन्टबाजी नगर्न आग्रह गरे।
10: गृहमन्त्रीलाई कन्टेन्ट क्रिएटर नबनी देशको वास्तविक गृहमन्त्री बन्न म अनुरोध गर्न चाहन्छु, र गृहमन्त्री र मन्त्रीज्यूहरूलाई सड़कमा चटक देखाउने होइन, काम गर्नका लागि आदेश दिने हो, आदेशको पालना भयो कि भएन त्यसको कार्यान्वयन गर्ने हो। हिजो सड़कमा प्रदर्शन गर्नुभन्दा गणेश नेपाललाई राति नै हेलिकप्टर मार्फत उद्धार गरी नेपाल वायुसेना निगमको जहाजबाट यमुनाहर दिल्ली पुर्याइदिएको भए यो अवस्था हुँदैन थियो सम्माननीय सभापति महोदय।
6: तल्लो सदनमा विपक्षी सांसदहरूले सरकारको चरको आलोचना गरेपछि रोस्ट्रममा बोल्न पुगेका गृहमन्त्री सुधन गुरूङले नेपालमा आवश्यकता अनुसार भारतमा समेत उपचारका लागि हर सम्भव प्रयास गरिएको बताए। उनले अहिलेको सरकारले स्टन्टबाजी गरेको भनी विपक्षी दलले लगाएको आरोपमा प्रतिक्रिया दिँदै भने,
1: राति एयरपोर्टमा आफै गएको त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाको चाहियो आफ्नो नागरिकलाई सेवा गर्नलाई। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले व्हील लक गरेको होइन, नगर प्रहरीले लगाएको छ। म विपक्षी दलका साथीहरूलाई मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले?
6: काठमाडौँको त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले बिहिबार दिउँसो रोकिराखेको उनको मोटरसाइकलमा व्हील लक लागेको विषयमा महानगर प्रहरीसँग विवाद भए लगत्तै आत्मदाह गरेको विवरण सार्वजनिक भएका छन्। गम्भीर जलनका कारण अस्पतालमा भर्ना भएका 25 वर्षीय गणेशलाई अस्थिर स्वास्थ्य अवस्थाका कारण तत्काल भारत लैजान नसकिएको सरकारले आज बिहान जनाएको थियो, तर त्यसको केही घण्टामै वीर अस्पतालले उपचारका क्रममा गणेश नेपालीको मृत्यु भएको जानकारी गरायो। झण्डै 3.5 वर्ष अघि काठमाडौँको नयाँ बानेश्वरमा संसद भवन अगाडि आत्मदाहको प्रयास गरेपछि इलामका उद्यमी प्रेम प्रसाद आचार्यले ज्यान गुमाएको घटनाबारे अहिले फेरि चर्चा भइरहेको छ। त्यति बेला काठमाडौँका मेयर रहेका अहिलेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले त्यसलाई राज्यको चरम असफलता भन्दै राज्यका सबै अंगहरू असफल साबित भएको तर्क गरेका थिए। अहिले उनकै नेतृत्वको सरकार रहेका बेला भएको यो घटनामा भने प्रधानमन्त्रीका तर्फबाट अहिलेसम्म कुनै अभिव्यक्ति वा प्रतिक्रिया आएको छैन। गनी अन्सारी, बीबीसी काठमाडौँ।
2: यसै सन्दर्भमा गणेश नेपालीको उपचारका लागि हिजैदेखि वीर अस्पतालमै रहेका उनका दाई मदन नेपालीसँग हामीले केही बेर अघि कुराकानी गर्दै शुरूमा घटनाबारे कसरी थाहा पाउनुभयो र कसरी अस्पताल पुग्नुभयो भनेर सोधेका छौं।
3: मलाई चाहिँ पुलिसले 2:30 बजे फोन गरेको थियो, 2 बजे 2:30 मलाई फोन आयो, अनि त्यसपछि म 3 बजे चाहिँ हस्पिटलमा पुगिसकेका थिएँ। अनि पुग्दाखेरि भाइको अलिअलि मुखको बोली चाहिँ आइरहेको थियो, 2-4 शब्द बोल्यो, बोलिसकेपछि अनि त्यहाँबाट यता बोल्न पाएन।
2: के भन्नुभयो तपाईँसँग कुरा गर्दा चाहिँ?
3: दाइ, यो मेरो गल्ती केही पनि थिएन डाइरेक्ट, अनि त्यसपछि महानगर र ट्राफिक मिलेर यस्तो यो सब महानगर ट्राफिकको कारणले गर्दा भयो हो दाइ। अनि त्यसपछि अनि मम्मी बाबालाई राम्रो गर्नु भने त्यति त्यही 2 शब्द बोल्यो, अरू केही बोलेन।
2: त्यो नै अन्तिम शब्द तपाईँले सुन्नुभयो भाइको?
3: हजुर।
2: यस्तो यो घटना कसरी हुन पुग्यो जस्तो लाग्छ तपाईँलाई?
3: अब यस्तो छ, अब सीसी फुटेज पनि बाहिर आइरहेछ, अब मैले चाहिँ त्यो फुटेजहरू बाहिर हेर्न केही भ्याएको पनि छैन, केही हेर्न पनि सकेको छैन होइन। अब त्यसमा पनि अब खोइ कोही केही आध्यात्मिक काटेर हालिया छ भन्छ, कोही केही भन्छ, त्यो मलाई डिटेल थाहा छैन। अब मैले सबभन्दा पहिला मेरो भाइलाई उपचार सक्सेसफुल गर्न पछि लागे म चाहिँ, अब आज चाहिँ 81 त्यस्तो मृत्यु भयो भने हो हस्पिटलले, अब त्यही नै हो, मैले त्यतापट्टि डिटेल चाहिँ बुझ्न सकेको छैन।
2: तपाईँलाई यो घटना नहुन अथवा रोक्न सकिन्थ्यो जस्तो लाग्छ अहिले सोच्दा?
3: अब त्यो त म भन्दा पनि सानो एउटा दुधे बालकलाई पनि सरल तरिका थियो नि त, कमसे कम बाइकबाट पेट्रोल झिकन्जेलसम्म, आफ्नो जिउमा छर्किन्जेलसम्म, आगो सलाई कोरेर जलाउन्जेलसम्म, त्यत्रो त कमसे कम त्यो त्यहाँनिर मान्छे थियो होला, त्यहीँनिर ट्राफिक थियो होला, त्यहाँनिर पुलिस प्रशासन थियो होला, अब त्यो त अब।
2: अनि तपाईँहरूको अहिले परिवारमा को को हुनुहुन्छ, उहाँको के थियो?
3: बाबा, मम्मी, म अनि भाइ थियो, एकजना दिदी अनि बहिनी, अनि उसको बुढाबुढी, मेरो बुढाबुढी, अनि भाइको पनि एउटा बच्चा, मेरो पनि एउटा बच्चा।
2: अनि अहिले आमा बुवा तपाईँको परिवार, उहाँको श्रीमती छोरी कता हुनुहुन्छ त?
3: बाबा मम्मी अब उता गाउँबाट आज आउँदै हुनुहुन्छ, अरू चाहिँ सबै यतै हुनुहुन्छ।
2: तपाईँ सरकारसँगको अपेक्षा चाहिँ अब आज सरकारले एउटा छानबिन समिति गठन गर्ने भनेर गृहमन्त्रीले सदनमै गएर भन्नुभएको छ, सरकारले के गरिदियोस् भन्ने अपेक्षा छ तपाईँहरूको चाहिँ?
3: मेरो अपेक्षा त म्याम अहिलेसम्म मलाई त्यस्तो केही पनि आएको छैन। फर्स्ट प्रायोरिटी भनेको मेरो भाइलाई त्यो अवस्था पार्ने को हो, कुन निकाय हो, कहाँ हो, त्यसको स्पष्ट छानबिन भयो, दोषीलाई कडा भन्दा कडा कारवाही होस् भन्ने त्यति हो मेरो माग चाहिँ। अनि अरू चाहिँ पछि अब खै गठन भएको छ भन्छन्, अहिलेसम्म त हामीसँग केही कन्ट्याक्ट पनि छैन, केही छैन।
2: सरकारको पक्षबाट कसैले पनि तपाईँहरूसँग भेट्नु भएको छैन?
3: नै नै भेट्नु त भएको छ, गृहमन्त्रीज्यू आज राति नाइटभरि बस्नु भएको थियो, प्रधानमन्त्री कार्यालयको पनि बस्नु भएको थियो।
2: अनि उहाँहरूले के आश्वासन दिनुभयो तपाईँहरूलाई?
3: त्यस्तो आश्वासन त केही पनि दिनुभएको छैन।
2: तपाईँको भाइको मृत्यु पछि चाहिँ सरकारका कसैले भेटा छन् कि छैनन्?
3: हुन त भयो, तर अब उनीहरू उ गर्न खोज्दैछ। मैले चाहिँ मेरो बाबा मम्मी नहुन्जेलसम्म मेरो अहिले त्यस्तो कसैसँग पनि कुरा गर्दिन भनेर मैले नै इग्नोरेट गरेको छु।
2: उनी थिए आत्मदाह गरेर ज्यान गुमाएका गणेश नेपालीका दाई मदन नेपाली। अब एउटा प्रसंग संक्षेपमा, सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कार्यवाही रोक्न अन्तरिम आदेश दिएको छ। अधिवक्ता प्रेमराज सिलवालले आयोगका विरूद्ध दायर गरेको रिट निवेदनमा आज न्यायाधीश द्वय टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। साथै यो विषयमा पूर्ण इजलासबाटै व्याख्या र विश्लेषण गरी विवादको निरूपण गर्न आवश्यक देखिएको भन्दै यसको थप सुनवाईका लागि पूर्ण इजलासमा पेश गर्न पनि अदालतले आदेश दिएको छ। अदालतले नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनका तर्फबाट दुई दुईजना अधिवक्तालाई एमिकस क्युरी अर्थात अदालतका सहयोगीका रूपमा राय दिन पठाउन पनि भनेको छ। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग, दक्षिणी स्पेनमा फैलिएको एउटा भीषण डडेलोमा परि कम्तीमा 12 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। मृतक मध्ये कम्तीमा 4 जना ब्रिटिश नागरिक रहेका ठानिएको छ। उनीहरूले अनधिकृत उद्धार मार्ग प्रयोग गरी उक्त स्थानबाट निस्कने कोशिश गर्दा उनीहरूको ज्यान गएको आशंका गरिएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
4: एन्डलुसिया क्षेत्रका नेता हुआनमा मोरेनोले थप 23 जना बेपत्ता रहेको जानकारी दिए। केही पीड़ितहरू आफ्नै कारभित्र फेला परेका बताइएको छ। लस गायर्दोस अल्मेरिया वरपर फैलिएको आगो निभाउन सयौं उद्धारकर्मी खटिएका छन्। अधिकारीहरूले यस्तो विनाशकारी डढ़ेलो यसअघि कहिले नदेखिएको बताएका छन्। सयौं स्थानीय वासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। बीबीसी वेदरका क्रिस फक्सले आगलागी भएको स्थानमा दक्षिण पूर्वी दिशाबाट चलेको हावाले आगोलाई भड्काएको बताए। आगो एक हदसम्म नियन्त्रणमा आए पनि हावा पुनः तीव्र रूपमा चल्न थालेमा अवस्था जटिल हुन सक्ने आगलागी स्थल नजिकैको एन्टास नगरका मेयरले स्थानीय संचार माध्यमसँग भनेका छन्।
2: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

आगन आगन दुली दुली सान रंगी चारो मोती जस्तो चमल मोती

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 MHz प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: हजुर सको मन सुना, सको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खर सभा 95.5 मेगाहर्ज।

0: आज विक्रम सम्वत 2083 साल असार 27 गते शनिबार, असार कृष्ण द्वादशी सन 2026 जुलाई 10। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि।
2: सम्पत्ति छानबिन यथा स्थितिमा राख्न सर्वोच्चको आदेश। निराश युवा उदासीन सरकार, प्रधानमन्त्री शाहसँग ऊर्जा उत्पादकहरूको छलफल, लयमा फर्किँदै नेपाली चलचित्र लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्स दैनिकमा छापिएको पाल्पाका महिला शिव सिकेर स्वरोजगार बन्दै शीर्षकको शुभ समाचार।
0: विभिन्न व्यावसायिक तथा शिपमूलक तालिम प्राप्त गरेपछि पाल्पाका महिलाहरू स्वरोजगार बन्दै आर्थिक रूपमा आत्मनिर्भर हुन थालेका छन्। स्वेटर, मोजा, टोपी, मफलर

0: स्वेटर, मोजा, टोपी र मफलर बुन्ने भएका हुन्। तालिममा सहभागी सीता रेग्मीले भन्नुभयो, हामीले सुविधा पनि देखेका थिएनौ। पहिलो दिनमा त निकै अल्मलिएका थियौं। सिप सिक्ने इच्छा चाहनाका साथ दैनिक प्रयास गरेपछि अब स्वेटर, मोजा, टोपी र मफलर बुन्ने भएका छौं। उहाँले भन्नुभयो, अब आफूहरूले सिकेर अरूलाई पनि सिकाउने भएका छौं। उहाँको भनाई थियो, घरमा बाल बच्चालाई स्वेटर, मोजा, टोपी र मफलर बुनेर जाडोमा न्यानो गर्नुका साथै धेरै बुनेर बिक्री वितरण पनि गरी आय आर्जन पनि गर्न सकिने भएको उहाँले बताउनुभयो। रामपुर नगरपालिकाले उप प्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम अन्तर्गत आधारभूत होजियारी तालिम लिएका ग्रामीण महिलाहरूका लागि 45 दिनको तालिम दिएपछि महिलाहरू स्वरोजगार बन्ने दिशामा लागेका हुन्। नगर प्रमुख रमण बहादुर थापाले महिलाहरूलाई व्यावसायिक र आत्मनिर्भर बनाउन नगरपालिकाले सिपमूलक तालिम सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो।
1: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगलाई सम्पत्ति विवरणको छानबिन र कानूनी कार्यवाहीका लागि सिफारिश गर्ने काम तत्काल रोक्न आदेश दिएको छ। सर्वोच्चको संयुक्त इजलासले शुक्रबार सम्पत्ति छानबिन आयोग विरूद्ध परेका दुईवटा रिटलाई 3 न्यायाधीशको पूर्ण इजलासमा पठाउन आदेश पनि गरेको छ। सर्वोच्चको आदेशसँगै सम्पत्ति छानबिन आयोगको वैधानिकताको परीक्षण अब पूर्ण इजलासमा हुनेछ। पूर्ण इजलासबाट सुनवाई नभएसम्म संयुक्त इजलासले सम्पत्ति छानबिन यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो। वक्ता प्रेमराज सिलवाल र मानबहादुर लामिछाने समेतको रिटमा न्यायाधीश टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासले दुई दिनको निरन्तर सुनवाईपछि यस्तो आदेश गरेको हो। सम्पत्ति विवरण वा निज उपहरको उजुरीमा आयोगको गठन सम्बन्धी 2 वैशाखको नेपाल राजपत्रको सूचना बमोजिम छानबिनको दायरा निर्धारण भएमा नेपालको संविधान र प्रचलित कानूनको प्रतिकूल भई अपूरणीय क्षति हुने देखिँदा रिट निवेदनको पूर्ण इजलासबाट अन्तिम टुंगो नलाग्दासम्म कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्नु भनी आदेशमा भनिएको छ। सर्वोच्चले कुनै किसिमको सिफारिश नगर्न पनि आदेश दिएको छ। आदेशमा भनिएको छ, पेश हुन आएको सम्पत्ति विवरण उपहर छानबिन गर्ने कार्य यथास्थितिमा राख्नु र कसै उपहर पनि कुनै किसिमको कानूनी कार्यवाहीका लागि सिफारिश नगर्नु नगराउनु भनी प्रत्यर्थी सम्पत्ति छानबिन आयोगको नाममा सर्वोच्च अदालत नियमावली 2074 नियम 49 बमोजिम अन्तरिम आदेश समेत जारी गरिएको छ। सर्वोच्चले पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारीहरू आयोगको दायरामा नपर्ने भएकाले उनीहरूलाई सम्पत्ति छानबिनको दायरामा ल्याउँदा संविधानको प्रतिकूल भई अपूरणीय क्षति हुने हुँदा पूर्ण इजलासबाट अन्तिम टुंगो नलागेसम्म विवरण पेश गर्न बाध्य नपार्न र पेश भइसकेका विवरणमाथि छानबिन तत्काल रोक्न पनि अन्तरिम आदेश दिएको छ। सर्वोच्चले अदालतको सहयोगीका रूपमा 2 विद्वान वरिष्ठ अधिवक्ता वा अधिवक्तालाई पठाउन नेपाल बार एसोसिएशन र सर्वोच्च बारलाई आदेश गरेको छ। सम्पत्ति छानबिन आयोग असंवैधानिक र गैर कानूनी भएको भन्दै आयोग प्रारम्भदेखि नै खारेज हुनुपर्ने जिकिर गर्दै अधिवक्ता डाक्टर प्रेमराज सिलवालले 15 वैशाखमा र 19 वैशाखमा दुईवटा छुट्टै रिट दायर गरेका थिए। बुधबार शुरू भएको बहस शुक्रबार सकिएको थियो। सम्पत्ति छानबिन आयोगको वैधानिकता अब पूर्ण इजलासमा परीक्षण हुने भएको छ। सम्पत्ति विवरण उप छानबिन कार्य यथास्थितिमा राख्न अदालतले आदेश दिएको हो। सम्पत्ति छानबिन यथास्थितिमै राख्न सर्वोच्चको आदेश शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
3: त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर

0: अस्पताल प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भयो। मोगो जिल्लाको सोरू गाउँपालिका वडा नम्बर 1 का स्थायी बासिन्दा 25 वर्षीय नेपालीले बिहिबार आत्मदाहको प्रयास गरेका थिए। उनको वीर अस्पतालको बर्न आईसीयूमा उपचारकै क्रममा शुक्रबार दिउँसो निधन भएको हो। गणेशको आत्मदाहको घटना सेलाउन नपाउँदै सर्लाहीको गोडैता नगरपालिका वडा नगरपालिका निवासी 35 वर्षीय विवेक मण्डलले पनि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। शरीरमा आगो लगाएर गम्भीर घाइते भएका मण्डल काठमाडौँमा उपचाररत छन्। उनको अवस्था गम्भीर छ। यी दुई घटनाले राज्य सञ्चालकको पछिल्लो अवस्थालाई गिज्याइरहेको छ। गणेश र विवेकको यो कदमले 3 वर्ष अघि बाणेश्वर स्थित संसद भवन अघि प्रेम आचार्यले गरेको आत्मदाहको झल्को दिएको छ। 2079 साल माघ 10 गते आचार्यले पेट्रोल छर्केर आत्मदाह गरेका थिए। संसद भवन अगाडि आत्मदाह गरेका 36 वर्षीय आचार्यले नेपालको आर्थिक प्रणाली, व्यापारिक सिन्डिकेट र सरकारी नीतिको विषयलाई उनले मृत्युको कारण बनाएका थिए। राज्यले भ्याट शून्य गर्नुपर्ने, उधारोमा सामान किन्न नपाउने व्यवस्था हुनुपर्ने, स्वास्थ्य र शिक्षा सहज हुनुपर्ने लगायतका आधारभूत विषयमा 25 बुधे माग राख्दै आएका आचार्यको माग राज्यले व्यवस्था गर्दा ज्यान गुमाउनु पर्यो। उनी दिउँसै संसद भवन अगाडि जले, तर सरकारले नागरिकको समस्या बुझेर परिवर्तनको कुनै प्रयास गरेन। व्यवसाय गर्दा गर्दै आफू आर्थिक रूपमा डुबेको र त्यसमा सरकारी नीतिहरू दोषी रहेको आचार्यले मृत्यु पत्रमा लेखेका थिए। ट्राभल एजेन्सीदेखि कृषि उद्योगसम्म चलाउने प्रयास गरेका आचार्यले ठूला व्यापारिक घटनाले उधारो सामान लगेर भुक्तानी नदिएको, राज्यले साना उद्यमीहरूलाई संरक्षण नगरेको र बैंकको ब्याजले थिचिएको भन्दै पीड़ा पोखेका थिए। आचार्यको आत्मदाहपछि काठमाडौँको महानगरपालिकाका तत्कालीन मेयर वर्तमान प्रधानमन्त्री बालेनले लेखेका थिए, यदि कोही आत्मदाह गर्न बाध्य हुन्छ भने त्यो राज्यको चरम असफलताको संकेत हो। त्यो आत्मदाहका धेरै कारण र थोरै संकेतहरू होलान्, तर सबैभन्दा ठूलो कारण राज्य हो भनेर उहाँले लेख्नु भएको थियो। यसैबीच पछिल्लो 3 वर्षमा 4 सरकार फेरिए, कुर्सीमा बस्ने मानिसहरू फेरिए, तर जनताको पीड़ा फेरिएन। 2079 निर्वाचनपछि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार थियो। प्रचण्डको नेतृत्वको सरकारको समीकरण परिवर्तन गरेर नेकपा एमालेका केपी शर्मा ओली प्रधानमन्त्री बने, तर उनी प्रधानमन्त्री बनेको 1 वर्षपछि गत भदौ 23 र 24 गति जेएनजी आन्दोलनका कारण ओली सरकार ढल्यो। ओली सरकार ढलेसँगै पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो। अन्तरिम सरकारले गराएको निर्वाचन मार्फत करिब 2/3 बहुमतसहितको राष्ट्रपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार छ। सरकार र कुर्सी फेरिए पनि नागरिकको जीवनस्तर र समस्या उस्तै रहँदा युवाहरूले आफ्नै जीवन सिध्याउने बाटो रोजिरहेका छन्। मुलुक परिवर्तन हुने र देशभित्रै गरिखाना पाउने ठूलो अपेक्षा र आशाका साथ जनताले 2/3 मत दिएको बालेन सरकारले जनताकै जीवन कठिन हुने नीति अपनाएको आरोप खेप्दै आइरहेको छ। यसैबीच गणेश नेपाली मृत्यु प्रकरणलाई लिएर सड़क सदन तातेको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नेताहरूले सरकारको आलोचना गरेका छन् भने विपक्षी दलहरूले सरकारप्रति चर्को असन्तुष्टि पोखेका छन्। नेकपा एमालेका सचेतक ऐनमहरले नेपालीको मृत्युलाई राज्यले गरेको हत्याको संज्ञा दिएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा महरले संसदमै सरकार विरूद्ध नाराबाजी समेत गरेका थिए। सरकार जनतालाई बचाउन भन्दा मार्न उद्यत रहेको उनको आरोप छ। निराश युवा, उदासीन सरकार आजको मध्याह दैनिकमा समाचार छापिएको छ।
1: निजी क्षेत्र केन्द्रित समृद्धि संवादमा अग्रसर रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका पदाधिकारीसँग वस्तुगत छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहसँग ऊर्जा क्षेत्रको विद्यमान अवस्था, समस्या र तिनको समाधान केन्द्रित छलफल भएको इपानले जनाएको छ। छलफलमा जल विद्युत आयोजना निर्माणका विद्यमान व्यवधान, प्रसारण लाइन र विद्युत व्यापारमा निजी क्षेत्रको सम्भावित भूमिका, डेटा सेन्टर तथा मल कारखाना निर्माण, विद्युत आयोजनाका सार्वजनिक शेयर निष्कासन, लाइसेन्स होल्ड गर्ने प्रवृत्तिका विषयमा वस्तुगत संवाद भएको इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामाले जानकारी दिनुभएको छ। महासचिव टीएन आचार्यका अनुसार प्रधानमन्त्री शाहले 6 मुख्य विषयमा गम्भीर चासो राख्नु भएको थियो। विद्युत खरिद बिक्री सम्झौता गर्ने तर लामो समय आयोजना निर्माण नगर्ने प्रवृत्ति र त्यसको वास्तविकताबारे प्रश्न राख्नु भएको थियो। त्यसै गरी प्रसारण लाइन निर्माण र विद्युत व्यापारमा निजी क्षेत्रलाई समावेश गराउन के कस्तो तरिका सहज हुन सक्छ भन्ने राय प्रधान प्रधानमन्त्रीले राख्नु भएको थियो। निजी क्षेत्र यी विषयमा अग्रसर हुँदा राज्यलाई हुने लाभ हानिको अवस्थाबारे समेत तथ्याङ्कगत विश्लेषण भएको जनाइएको छ। त्यस्तै पूर्व अध्यक्ष गणेश कार्कीले विगतमा यसकाले उच्च स्तरीय भेटघाटमा माग राख्ने र सबै गर्छु भन्ने आश्वासन लिएर फर्कने अवस्था हुन्थ्यो उहाँले भन्नुभयो, तर यसपटक बुदाबुदामा वस्तुगत कुराकानी भयो, यसले हामीलाई ठूलो आशाको संचार गरेको छ। उहाँको भनाइ छ, प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सृजना, औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार रहेको बताउनु भएको छ। नेपालमा ऊर्जा उत्पादन र प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौतीबारे इपालले उठाएका विषयप्रति सरकारले चासो राखेको छ।
0: आजको नागरिक दैनिकमा आत्मदाहले जन्माएका प्रश्न शीर्षकमा मुख्य समाचार छापिएको छ। त्रिपुर स्थित राहदानी विभाग अगाडि 25 वर्षीय पठाव चालक गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए, यसले आजको नेपाली समाज, राज्यका निकाय, युवाको मानसिक अवस्था र विरोधको संस्कृतिबारे गम्भीर प्रश्न उठाएको छ। घटनाको वास्तविक कारण के थियो भन्ने कुरा अहिले अनुसन्धानका विषय छ। प्रत्यक्षदर्शीहरूले महानगर प्रहरीले मोटरसाइकलमा व्हील लक गरेपछि विवाद भएको, माफी माग्दा पनि लक नखोलिएको, त्यसपछि प्रहरीले धरपकड हानेको र लगत्तै गणेशले आफ्नो शरीरमा त्यसपछि प्रहरीले थप्पड हानेको र लगत्तै गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको दावी गरेका छन्। प्रहरीले भने अनुसन्धानपछि मात्रै तथ्य सार्वजनिक हुने जनाएको छ। घटनास्थलको सीसीटीभी फुटेज र अन्य प्रमाणहरूले मात्र अन्तिम सत्य स्थापित गर्नेछन्। त्यसैले अनुसन्धान अघि कसैलाई दोषी वा निर्दोष ठहर गर्नु उचित हुँदैन। तर एउटा तथ्य निर्विवाद छ, एक युवाले सार्वजनिक सड़कमा आफूलाई आगो लगाउने निर्णय गरे र त्यो निर्णयलाई उनको ज्यान लियो। यही बिन्दु र कोणबाट समाजले आत्मपरीक्षण र आत्मसमीक्षा गर्नुपर्ने भएको छ। त्यसो त गणेश नेपाली कुनै अपराधी थिएनन्, उनी रोजी रोटीका लागि बिहानैदेखि पठाव चलाउने संघर्षशील युवा थिए। मोटरसाइकलको किस्ता तिर्नुपर्ने चिन्ता थियो, उनले लोकसेवा परीक्षा पास गर्ने प्रयास गरिरहेका थिए, त्यसबाट पार नलाग्ने विदेश जाने सोच उनको थियो। परिवारमा पत्नी, छोरी, वृद्ध बाबुआमा र दाजुको जिम्मेवारी उनकै काँधमा थियो। आजको नागरिक दैनिकमा आत्मदाहले जन्माएका प्रश्न शीर्षकमा मुख्य खबर छापिएको छ।
1: काठमाडौँ महानगर प्रहरीले 25 वर्षीय गणेश नेपालीको मोटरसाइकलमा व्हील लक लगाइदिएपछि जरिवाना तिराउने क्रममा भएको विवादले मुलुकभर एउटा गम्भीर प्रश्न खड़ा गरिदिएको छ। काठमाडौँमा गरीब हुनु र विकल्पविहीन बन्नुको मूल्य कति चुकाउनुपर्छ, जसको जवाब सञ्जालदेखि समाजसम्मले खोजिरहेको छ, उत्तर पाएको छैन। त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका गणेशको उपचारका क्रममा गृहमन्त्री सुदन गुरूङ, स्वास्थ्य मन्त्री निशा मेहता र प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरू वीर अस्पतालको सयाबा पुगे। उपचार खर्चको चिन्ता नगर्न भन्दै परिवारलाई आश्वस्त पारे। थप उपचारका लागि उनलाई नयाँ दिल्ली लैजान एयर एम्बुलेन्सको समेत व्यवस्था गरियो, तर यी कुनै पनि प्रयासले गणेशलाई बचाउन सकेनन्। अस्पतालले शुक्रबार बिहान उनको मृत्यु भएको घोषणा गर्यो। गणेशको आत्मदाह प्रकरण सँगै धेरैले चार वर्ष अघि संसद भवन अगाडि आत्मदाह गरेका इलामका 37 वर्षीय प्रेम प्रसाद आचार्यको घटना सम्झिएका छन्। त्यसबेला काठमाडौँ महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले संसद भवन अगाडि पेट्रोल खन्याएर आत्मदाह गर्नुको धेरै कारण र संकेत हुन सक्ने भए पनि सबैभन्दा ठूलो कारण राज्य भएको बताएका थिए, र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो। उनले 2079 माघ 11 सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ। राज्यको हरेक तबका निकाय र अंगहरू असफल भएका छन्, प्रधानमन्त्री बालेनले भनेका थिए। यति बेला प्रधानमन्त्री बनेका उनी बालेन्द्र शाहको त्यही स्टाटस आधार गर्दै चौतर्फी रूपमा सरकारको आलोचना भइरहेको छ। गणेशले ज्यान गुमाएसँगै राज्य संयन्त्रका अधिकारीहरूले आम नागरिकमाथि गर्ने निर्मम व्यवहार र थप उजागर भएको भन्दै सरकारमाथि प्रश्न र आक्रोश पोखिरहेका छन्। रासोपाकी पूर्व नेत्री सुमना श्रेष्ठले समेत त्यो घटना आफूले सम्झिएको बताउँदै भनेकी छन्, यो घटनाले हामीलाई राजनीतिक हिलो छ्यापाछ्याप भन्दा टाढा रहेर यो संयन्त्रले निम्त्याउने चरम निराशाको गहिरो र मौन पाटोलाई हेर्न बाध्य बनाएको छ। नियमको व्हील लक सपनाको अवसान शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
0: आजको नागरिक दैनिकमा हवाई उडान सर्वसाधारणको पहुँच बाहिर शीर्षकमा खबर छापिएको छ। कमजोर सड़क पूर्वाधारसँगै हवाई यात्रा आम नागरिकका लागि बाध्यता